0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूका लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्न सक्छ। तपाईँका तर्क र विचारहरूलाई समाजले स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरिएको लगानीबाट लाभ हुने सम्भावना पनि आज रहेको छ। घरमा भौतिक वस्तुको किनमेल हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिने ग्रह गोचर रहेको छ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा मिल्ने ग्रहयोग रहेको छ। व्यापारमा नयाँ सम्झौता हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। काममा ढिला सृष्टि हुनाले मनमा निराशा छाउनेछ। धैर्यतापूर्वक काम गर्नुहोला। अरूको कुरामा धेरै नअल्मलिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले सतर्क हुन आवश्यक छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिएको छ। ऋण लिने अथवा दिने काम आज नगर्दा राम्रो हुनेछ, किनकि जोखिमपूर्ण हुनेछ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने अवस्था रहनेछ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुने देखिन्छ। वैदेशिक व्यापारमा लागेकाहरूको लागि आजको दिन केही लाभ प्राप्त हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आजको दिन कर्म प्रदान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुने देखिन्छ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार हुने योग पनि रहेको छ। नयाँ लगानीका अवसरहरू प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनु पर्ने रकम प्राप्त हुने देखिन्छ। लाभ पनि प्राप्त हुनेछ। आर्थिक योजनाहरूलाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्ने दिन पनि आज रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिन्छ। आत्मविश्वासमा केही कमी आएको महसुस हुनेछ। कार्यमा बाधा व्यवधान आउन सक्ने भएकाले धैर्यताको खाँचो रहेको छ। महत्वपूर्ण निर्णयहरू आज नलिनु नै बेस हुनेछ। आर्थिक लेनदेनमा सावधानी अप्नाउनुहोला। ठूलो लगानी गर्दा जोखिम हुन सक्छ, त्यसैले विज्ञको सल्लाह लिन आवश्यक छ। अनावश्यक खर्चहरूलाई कम गर्ने प्रयास गर्नुहोला। हाकिम अथवा माथिल्लो कर्मचारीसँग सम्बन्धमा चिसोपन आउन सक्नेछ। आफ्नो काममा मात्र केन्द्रित रहनुहोला र कार्यालयको राजनीतिबाट तपाईँ टाढा रहँदा निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आजको दिन अत्यन्तै भाग्यशाली रहने देखिन्छ। तपाईँको नम्रता र सहयोगी स्वभावले अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक र आध्यात्मिक यात्राको अवसर पनि मिल्नेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। नियमित आमदानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग पनि आज रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आजको दिन अत्यन्त ऊर्जावान रहने देखिएको छ। रोकिएका पुराना कामहरूले गति लिनेछन् र तपाईँको कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउनका लागि आजको दिन निकै उपयुक्त रहेको छ, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ, जसले तपाईँको बैंक मौजातमा सुधार ल्याउनेछ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट पनि लाभ प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिनमा न्याय र समानताको भावना बन्नेछ। घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँलाई हर्षित बनाउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट लाभ प्राप्त हुनेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सजिलै सम्पन्न हुने देखिएको छ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढोका खुल्ने देखिन्छ। व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण रहने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्ने देखिन्छ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्ने ग्रह गोचर रहेको छ। मनमा नयाँ विचारहरू आउनेछन्, जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर पनि प्राप्त हुनेछ, तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित कार्यमा प्रगति हुनेछ। लगानी गर्दा कार्यपत्र राम्रोसँग जाँच गर्नुहोला। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। जटिल समस्याहरूलाई समाधान गर्ने तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्ने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा कुनै परोपकारी कार्यमा संलग्न हुने अवसर पनि तपाईँलाई मिल्नेछ। आर्थिक स्थिति स्थिर रहनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्नु उचित हुनेछ। वैदेशिक क्षेत्रबाट धन आगमन हुनेछ। कसैलाई ऋण लिँदा विचार पुर्याएर मात्रै दिनुहोला। समूहमा काम गर्दा सफलता मिल्ने ग्रह गोचर रहेको छ। आज एकल निर्णय भन्दा सामूहिक कार्यलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहने देखिएको छ। केही बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। निर्णय लिँदा हतार नगर्नुहोला र अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्दा निकै राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा खर्च बढी हुने देखिन्छ। केही बजेट मिलाएर मात्रै चल्नुहोला। भोलिको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ। परिवारमा सानातिना कुराले लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईँभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले पछ्याउनेछन्। आमदानीका स्रोतहरू बढ्नेछन्। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ हुनेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीहरूको लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफल हुने ग्रहयोग रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन्। स्पष्ट मार्गचित्रका साथमा अगाडि बढ्न सजिलो हुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने योग पनि आज रहेको छ। व्यापारमा सोचेभन्दा बढी मुनाफा आर्जन गर्न सक्नुहुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउँदा निकै राम्रो हुनेछ। लामो समयदेखि फँसेको रकम उठ्ने सम्भावना पनि रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ग्रह गोचर रहेको छ। राशिफल बारे जानकारी सँगै अब लागू आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्नुहोला। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यवश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलानी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलानी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत वेलार्थ शुभ लाभादी बेला बिहानमा 5:22 7:04 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थाती रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 7:04 8:46 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:40 10:28 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:28 12:10 रोग बेला रहनेछ। मध्याहमा 12:10 1:52 उद्वेग बेला रहनेछ। दिनमा 1:52 3:34 चर बेला रहनेछ। दिनमा 3:34 5:16 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 5:16 6:57 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:57 8:16 काल बेला रहनेछ। साँझमा 8:16 9:34 शुभ बेला रहनेछ। राति 9:34 10:52 रोग बेला रहनेछ। राति 10:52 12:10 उद्वेग बेला रहनेछ। राति 12:10 1:28 चर बेला रहनेछ। राति 1:28 2:46 लाभ बेला रहनेछ। राति 2:46 4:04 अमृत बेला रहनेछ भने राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि काल बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
7: समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार।
8: अन्तर्राष्ट्रिय आदिवासीको हुन् भन्ने 5 वटा क्राइटेरिया बनाए।
9: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
10: भाषा, कला, साहित्य र राजनीति,
11: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
12: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ। किनभने भाषामा
13: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
7: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
14: नेपाल सरकारले कृषिलाई चाहिँ अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको।
15: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नगाडिनुपर्छ।
5: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
16: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
5: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले पार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउन पूर्वाधार र हवाई पौध विस्तारमा सरकारको जोड। दीपाङ साल विकासमा 5 करोड़ लेखनाथ जनस्वस्थलमाका लागि 50 लाख बजेट छुट्याइएको मन्त्री पौडेलको भनाई। वैशाख यता विपदका 4,000 बढ़ी घटना, 196 जनाको ज्यान गयो। श्रीकृष्ण प्रणामी मन्दिरमा 1 महिने श्रीमद वितक चर्चा शुरू हुँदै साम्प्रदायिक हिंसा र हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको सम्झनामा पोखरामा दीप प्रज्वलन। मुलुकमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न क्षेत्रीय समाजको अपील। गण्डकी मुख्यमन्त्री पाण्डे कांग्रेसको संस्थापनसँग नजिकिए, अन्तिम समयमा सदस्यता अध्यावधि। कांग्रेसलाई एकताबद्ध बनाउन युवा नेताको अभियान, देश र कांग्रेस जोड्ने घोषणा। कर्मचारी संचय कोषमा व्यापक सुधारको प्रस्ताव, बचत जित्न नपाइने व्यवस्था लिइआउँदै। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको मृत्यु। र काबा महिला च्याम्पियनशीप लीग भलिबल नेपालमा हुँदै। नेपाल आय निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गए रातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मर्तेल र हवाई इन्धनको भाव बढ़ाएको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मर्तेलमा 5 रूपियाँ र हवाई इन्धन अन्तरिक्ष तर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर 131 भाव बढ़ाएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मर्तेलको भाव काठमाण्डु, पोखरा र दिपायलमा लिटरको 200 रूपियाँ पुगेको छ। यस्तै सुर्खेत्र दाङमा 199 रूपियाँ तथा चारली, विराटनगर, जनकपुर, जकपुर, अमरेगंज, भलाबारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि जस्तै भरि सिलिण्डरको 2060 रूपियाँ नै कायम रहेको छ। पोखरा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पोखरा अन्तर्राष्ट्रिय पर्यटनीय गन्तव्य रूपमा थप सशक्त बनाउन सड़क सञ्जालको स्तरोन्नति, पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिका बीच पर्यटन प्रबन्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले पोखरासँग जोड़िएका प्रमुख सड़क सञ्जालको स्तर सुधार गरी पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताउनुभयो। उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिनुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले विकास साझेदारसँगको सहकार्यमा महत्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेको र दीर्घकालीन महत्वका अन्य आयोजना निर्माणको चरणमा रहेको जानकारी दिनुभयो। आचार्यले पोखरा बस पार्क निर्माण, फिर्के खोला करिडोर, फेवातार संरक्षण, विकास तथा प्रबन्धनका कार्यक्रमलाई महानगरले प्राथमिकताका साथ अघि बढ़ाइरहेको उल्लेख गर्दै प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको समुचित विकास मार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ महानगरी सक्रिय रहेको बताउनुभयो। छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण रामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङ लगायतको सहभागिता रहेको थियो। छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङ लगायतको पनि सहभागिता रहेको थियो। कार्यक्रममा पोखराको पर्यटन क्षेत्रको जीवको विकास, पूर्वाधार विस्तार, हवाई पौज अभिवृद्धि तथा संघ प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो। कार्यक्रमको सहजीकरण पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम आर्यालले गर्नुभएको थियो भने आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडेरियाले पोखराको पर्यटन प्रबन्धनका लागि महानगरले सञ्चालन गरिरहेको गतिविधि र पर्यटकीय सम्भावनाबारे जानकारी दिनुभएको थियो। यसैबीच सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले पोखरा 27 स्थिति पाङतारको समग्र विकासका लागि 5 करोड़ र कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल क्षेत्रको विकासका लागि 50 लाख रूपियाँ बजेट विनियोजन गरिएको बताउनु भएको छ। दिपाङ ताल क्षेत्रका अवलोकन गरेपछि मन्त्री पौडेलले तालको संरक्षण र विकासका लागि स्थानीय तह तथा सरकारवाला संस्थाहरूले विस्तृत परियोजना प्रतिवेदन तयार गरी योजनाबद्ध रूपमा अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले देशभरका धेरै विकासका आवश्यकता हुँदाहुँदै पनि दिपाङ तालको महत्वलाई ध्यानमा राखेर 5 करोड़ रूपियाँ बजेट छुटाइएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन स्थानीय तहको जिम्मेवारीमा भएको बताउनुभयो। मन्त्री पौडेलले तालको सीमांकन मापदण्ड निर्धारण संरक्षण तथा स्थानीय बासिन्दाका जायज माग सम्बोधनमा वडा कार्यालयको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। प्रभावित जग्गा धनी र स्थानीय समुदायसँग सहकार्य गर्दै उपयुक्त समाधान निकाल्नु पर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थलको संरक्षण र प्रबन्धनमा पनि 50 लाख रूपियाँसम्मको योजना ल्याउन स्थानीयलाई आग्रह गर्दै उक्त क्षेत्रको ऐतिहासिक साहित्यिक र पर्यटन महत्वलाई उजागर गर्ने गरी विकास गर्नुपर्ने बताउनुभयो। मन्त्री पौडेलले स्थानीय तह सामुदाय र सम्बन्धित निकायबीच समन्वय गरेर योजना कार्यान्वयन गर्न सके दिपाङ तार र लेखनाथ जन्मस्थललाई गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। सुनौ उहाँको भनाई जस्ताको तस्तै।
1: पर्यावरणलाई नजिकबाट सधैँ पढिरहने हिँडिरहने मान्छे भएको हुनाले आजै थियो त्यही पनि फेरि एउटा मलाई र अरू धेरै कुरा नसोधिकन कसै नै सिफारिस गरेर पनि होइन होइन खासमा कसैलाई गरेर पनि होइन त्यसले यसलाई कुन रूपमा लान सकिन्छ विकास गर्न सकिन्छ भन्ने आधारमा हामीले केही पार्टीका साथीहरूसँग र यहाँका क्यास्टिङ साथीहरूसँग थोरै रकम अहिलेलाई 5 करोड जस्तो लाग्छ तर मेरो विचारमा एउटा वडालाई देशमा कति धेरै वडाहरू छन् होइन एउटा वडालाई मात्रै 5 करोड बराबरको बजेट एउटा सालको लागि छुट्याउनु पनि हामीलाई सकसकै विषय थियो तथापि यसको महत्वलाई मध्यनजर गरेर त्यति छुट्याएका छौँ। त्यसलाई कुन तरले प्रयोग गर्ने यो तपाईँहरूको जिम्मा हो र यसलाई मलाई के लाग्छ भन्दा यहाँ उठेका अधिकांश सवालहरू चाहिँ स्थानीय तहसँग सम्बन्धित पनि छन्। अब वडा हुनुहुन्छ यसको सीमाङ्कनको विषय यसको मापदण्ड निर्धारणको विषय र यसको सुरक्षासँग सम्बन्धित विषयहरूमा तपाईँले सबै गाउँलेहरूलाई यहाँको जग्गा जमिनहरूलाई एउटा विश्वासमा लिएर उहाँहरूको राय सुझाव सल्लाहलाई लिएर एउटा उपयुक्त निकास तपाईँले दिनुभयो भने मात्रै यसको पल्ल के हुन सक्छ भन्दा अरू थप विकासको विधिहरू चलाउन सकिन्छ भन्ने लाग्छ। र जति पनि सालभित्र नै रहेको जग्गा अथवा यसको सीमाभित्र रहेको जग्गा वा यसको मापदण्डले प्रभावित भएका बासिन्दाहरूको जायज मागहरू मैले ध्यानपूर्वक सुनेको छु र म सम्बन्धित मन्त्रालयको साथीलाई त सम्बन्धी जानकारी पनि गराउँदैछु। मलाई स्वास्थ्य तपाईँहरूले चाँडै नै त्यस सम्बन्धी विकास पनि पाउनुहुन्छ र अहिले वर्षा पनि लागेको छ र सँगसँगै अघि हामी 26 थियौँ 27 थियौँ 27 अरू विकासका निर्माणका पूर्वाधारहरूमा पनि हामीले लगानी गर्दैछौँ जस्तै माथिपट्टि कवि शिरोमणि लेखनाथ पौडेल जन्मस्थल उहाँ जन्मिनु भएको उहाँले मेरो उहाँलाई पठाउन सिकाउनु भएको र उहाँले लेखेको जति कृतिहरूको यहाँ सायद यही तालमा देखिनुहुन्छ त्यो एउटा पनि छ। त्यो कारणले पनि त्यो क्षेत्रको विकासको लागि पनि हामीले न्यूनतम केही रकमहरू सिकाउने न्यूनतम 50 लाखसम्मको योजना लिएर आइदिनु होला त्यहाँको पनि कोही साथीहरू हुनुहुन्छ भने एउटा विषय बाँकी कुरा त गर्दै गरौँला है तपाईँको जय होस् यसको जय होस् यो झरीमा पनि रुझेर कुरा सुन्दैछ धन्यवाद।
0: अब बाँकी समाचार। चालू आर्थिक वर्ष 2083-84 वैशाखी गतेदेखि साउन 17 गतेसम्म देशभर भएका विविध अपहरण विविधका घटनामा परि 196 जनाको मृत्यु भएको छ जसमा अझै 4 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्। घटनामा 1218 जना घाइते भएका छन् भने 5188 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सर्पदंश सबैभन्दा घातक विपदका रूपमा देखिएको छ। 716 सर्पदंशका घटनामा 16 जनाको मृत्यु 668 जना घाइते तथा 718 परिवार प्रभावित भएका छन्। त्यस्तै आग लागेका 1024 घटनामा 20 जनाको मृत्यु र 139 जना घाइते भएका छन्। पहिरोको 685 त्यस्तै आग घटनामा 20 जनाको मृत्यु 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। चट्याङका 231 घटनामा 25 जनाको ज्यान गएको छ भने 132 जना घाइते भएका छन्। लेक लाग्ने 57 घटनामा 22 जनाको मृत्यु भएको छ। यस्तै बारीका 200 घटनामा 14 जनाको मृत्यु 3 जना बेपत्ता र 10 जना घाइते भएका छन् भने हावाहुरीका 480 घटनामा 13 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा देशभर 34 विपदका घटना भएका छन्। ती घटनामा 1 जनाको मृत्यु र 20 जना घाइते भएका छन्। उद्धार तथा सुरक्षा सङ्ख्याका लागि 271,000 रुपियाँ नेपाल प्रहरी परिचालन गरिएको थियो। यस अवधिमा करिब 27,25,000 रुपियाँ बराबरको आर्थिक क्षति भएको, 18 चौपाय मरेका तथा 2 स्थानमा सड़क अवरूद्ध भएको प्राधिकरणले जनाएको छ। साम्प्रदायिक हिंसा र हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको सम्झनामा पोखरामा आइतबार बेलुका दीप प्रज्वलन भरिएको छ। पोखरा महानगरपालिका नम्बर 13 आयोजनामा वडा कार्यालय परिसरमा यो कार्यक्रम भएको हो। नेपालमा हालै भएको विभिन्न साम्प्रदायिक हिंसात्मक घटनामा परेर ज्यान गुमाउने र हिमाल आरोहणका क्रममा दिवंगत भएका पर्वतारोहीको पावन स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम आयोजना गरिएको थियो। नेपाल मुस्लिम युवा समितिको समन्वयमा यो स्मृति कार्यक्रम सम्पन्न भयो। आइतबार बेलुकी 6 बजे दिइएको दीप प्रज्वलनमा ठूलो संख्यामा वडावासीको सहभागिता रहेको थियो। सहभागीले हिंसामा मारिएका नागरिकले हिमालमा ज्यान गुमाउने आरोहीको आत्माको शान्तिको लागि प्रार्थना गरे। यस्ता दुःखद घटनाले सिंगो समाज र राष्ट्रलाई स्तब्ध बनाएको उनीहरूको भनाइ छ। वडा अध्यक्ष किरण बरालले कार्यक्रमको नेतृत्व गर्नुभयो। उहाँले समाजमा सद्भाव कायम राख्न र ज्यान गुमाउनेहरूको सम्झनामा जीवन्त राख्न यो कार्यक्रम गरिएको जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि बुद्धिजीवी र सरकारवालाको बाक्लो उपस्थिति रहेको थियो। समाजमा शान्ति सहिष्णुता र आपसी भाइचारा कायम राख्न सबै नागरिक एकजुट हुनुपर्नेमा उनीहरूको जोड़ थियो। सहभागीले मैनबत्ती बालेर दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि व्यक्त गरेका छन्। वडा कार्यालयले यस्ता संवेदनशील र राष्ट्रिय महत्वका विषयमा नागरिकलाई जोड्न यो पहल गरेको बताइएको छ। कार्यक्रममा उपस्थित वडावासीले पीड़ित परिवारप्रति समवेदना प्रकट गरेका छन्। यो दीप प्रज्वलनले समाजमा शान्ति र एकताको सन्देश दिएको बरालले उल्लेख गर्नुभएको छ। क्षेत्रीय समाज नेपाल गण्डकी प्रदेश समितिले मुलुकमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैमा अपील गरेको छ। केही दिन अघि सुनसरीको देवानगंजबाट शुरू भएको विवादले विभिन्न क्षेत्रमा अविश्वास र चुनौती सिर्जना गरेको भन्दै समाजले चिन्ता व्यक्त गरेको हो। समाजले शनिबार विज्ञप्ति जारी गरी घटनाको कारण ज्यान गुमाउनेहरूको प्रति श्रद्धांजलि र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ। यस्ता समस्या समाधानमा सरकारले पुनः सजगता अप्नाउनु पर्नेमा समाजले जोड़ दिएको छ। नेपाल बहुजातीय बहुभाषिक र बहुधार्मिक विशेषता भएको राष्ट्र भएको विगतमा अनेकता बीचको एकता नै नेपालको मुख्य शक्ति भएको उल्लेख गरिएको छ। पुर्खाहरूले बनाएको आपसी सम्मान सद्भाव र सहअस्तित्वको जगमा नेपाल उभिएको उसले उल्लेख गरेको छ। कुनै पनि बारमा समाजलाई विभाजन बनाउने वैमनस्यता वा हिंसा को वातावरण सिर्जना गर्नु कसैको हितमा नहुने समाजको ठमाइ छ। यस संवेदनशील समयमा सामाजिक सञ्जालमा आउने अपुष्ट र भड्काउ सम्झनाबाट टाढा रहन समाजले आग्रह गरेको छ। अफवाह र उत्तेजनात्मक अभिव्यक्तिले आपसी सहिष्णुता बिगार्ने भएकाले सबै नागरिक संयमित हुनुपर्ने उसले बताएको छ। घटनाको निष्पक्ष पारदर्शी र विश्वसनीय छानबिन गरी सत्य सार्वजनिक गर्न समाजले माग गरेको छ। निर्दोष नागरिकको सुरक्षा गर्दै दोषीलाई कानूनी कार्यवाही अनुसार कार्यवाही गर्न सरकार र राजनीतिक दलहरूसँग अपील गरिएको छ। विज्ञप्तिमा राष्ट्र र आम नागरिकको हितका लागि सबै नेपाली एकजुट हुनुपर्ने उल्लेख छ। समाजले आफ्नो माताहतका सबै समितिलाई स्थानीय स्तरमा फैलन सक्ने भ्रम चिर्न सक्रिय रहन निर्देशन दिएको छ। कुनै पनि हल्लाका पछि नलागि शान्ति कायम राख्ने काममा जिम्मेवारी भूमिका निर्वाह गर्न समाजले आह्वान गरेको छ। विज्ञप्तिमा अध्यक्ष इन्द्रमान खत्री, वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारी र सचिव कृष्णबहादुर घिमिरेले हस्ताक्षर गरेका छन्। पोखराको रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा साउन 18 एक महिने श्रीमद वितक चर्चा शुरू हुने भएको छ। भदौ 19 श्रीकृष्ण जन्माष्टमीसम्म चल्ने यो कार्यक्रममा श्रीकृष्ण तथा प्रवचन समेत गरिने मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिनुभयो। कार्यक्रमको पहिलो दिन साउन 18 शोभायात्रा र कलश यात्रा निकालिनेछ। त्यसपछि पोखरा महानगरपालिका वार्ड नम्बर 8 वडाध्यक्ष रुदे बरालले कार्यक्रमको उद्घाटन गर्ने सचिव लक्ष्मण बरालले जताउनुभयो। कार्यक्रममा प्रमुख वाचकका रूपमा साधक राज रसिक महाराज रहने हुनेछ। संयोजक पण्डित लीलाम्बर सापकोटाका अनुसार श्री यो धार्मिक अनुष्ठानमा भक्तजन र विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। श्रीकृष्ण प्रणामी सेवा समितिको यो कार्यक्रम आयोजना गरेको हो। चीनको संघाईमा हुने एपेस सोर्सिङ एण्ड म्याचिङ कन्फरेन्स 2026 अन्तर्गतको अटो एक्सपोमा सहभागी हुन नेपालबाट 30 सदस्यीय टोली सोमबार चीन प्रस्थान गर्ने भएका छन्। टोलीकामा पोखरा 22 अटो मेकानिक्स पनि सहभागी हुनेछन्। नेपाल अटो मेकानिक्स व्यवसाय संघका नेतृत्वमा जाने टोलीमा एक सातासम्म नवीनतम अटोमोबाइल प्रविधि उपकरण पाट पूर्जा र मर्म सम्भार सम्बन्धी तालिम लिनेछ। वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीका अनुसार ईबी वायरिङ, इन्जिनियर पार्ट्स, पम्प इन्जिन, टर्बो र बडी मेकानिक गरी 5 विधामा तालिम सञ्चालन हुनेछ। गण्डकी अटो मेकानिक्स एसोसिएशनका अध्यक्ष विष्णु प्रसाद अधिकारीले ईभी सवारी साधनको बढ़दो प्रयोग सकै तालिम नेपाली अटो क्षेत्रमा उपयोगी हुने बताउनुभयो। टोलीले चीनको एसआरएम गाड़ी उत्पादन कारखाना र अटो सेवा

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: के रटोलाए कि
3: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
2: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: हेलो,
7: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर

0: होटल ट्रेनिंग सेंटर सुंदर मार्ग चुक्लढुंगा यूएफओ रेसिडेंसी कम्प्लेक्स को बीच में
1: फोन नंबर 061-57-9-15
2: हाई ना ए बुढ़ा बयान बयान कहीं ना लाकाऊ
3: मेरी आमा इन्हीं घर बनाने लायक कुला चटाने पड़े था चने कई बार यह घर को लगे काश को जाल ढोका अजल गन्या समिच्छ काश चाउच्छ किरा जाने लायक वही ना
2: वो बुढ़ा हमरा माइता पनी त्याही बाटा जाल ढोका सटर रेलिंग रागेरा ढूँक का बात है उप्त्यां गौसिता के चिंते होने ना
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल अल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
7: रामुलाई किन स्कुल नपठाएको माइलो दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: हैन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
9: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
11: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
0: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
12: एकैछिनको विश्राम पछि खबर सङ्गालमा पुनः स्वागत छ। अब बाँकी समाचार। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डेले पार्टीको सदस्यता अध्यावधिक गर्दै संस्थापन नेतृत्वसँग सम्बन्ध सुधारतर्फ कदम चाल्नु भएको छ। कांग्रेसले सदस्यता अध्यावधिका लागि पटक पटक समय सीमा थप्दै साउन 14 गते अन्तिम म्याद तोकेको थियो। सो अवधिभित्र मुख्यमन्त्री पाण्डे लगायत देउवा समूहका अधिकांश नेताले सदस्यता अध्यावधिक गरेका हुन्। पछिल्लो समय पाण्डेले सभापतिको गगन कुमार थापासँग नियमित संवाद बढ़ाएको, पोखरा भ्रमणका क्रममा स्वागतमा सहभागी भएको तथा बजेट निर्माणका बेला संस्थापन निकट सांसदहरूसँग पनि समन्वय गरेको बताइएको छ। कांग्रेस र एमाले बीचको राजनीतिक समीकरण परिवर्तनपछि प्रदेश सरकारको स्थायित्व कायम राख्न पनि पाण्डे संस्थापनसँग सहकार्यमा जोड़िएको बताइएको छ। यद्यपि पाण्डे नेतृत्वकै सरकारका अर्थमन्त्री तथा सरकारका प्रवक्ता जितबहादुर शेर्तन र पूर्व मन्त्री दिपेन्द्र बहादुर थापाले पनि तोकिएको समयभित्र सदस्यता अध्यावधिक नगरेको कांग्रेस बागलुङका सचिव हरिहर शर्माले बताएका छन्। पूर्व मन्त्री शर्माले भने आफूले यस अघि नै सदस्यता नवीकरण गरिसकेको भन्दै पूर्ण अध्यावधिक आवश्यक नरहेको प्रतिक्रिया दिएका छन्। कांग्रेसले आगामी संगठनात्मक सुरक्षालाई लक्षित गर्दै देशभर डिजिटल माध्यमबाट सदस्यता अध्यावधिक अभियान सञ्चालन गरेको थियो। नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र बढ़दो मतभेद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बढ़ाउने उद्देश्यसहित देश र कांग्रेस जोड्ने अभियान शुरू गरेका छन्। आइतबार काठमाडौँको बानेश्वरमा आयोजित पत्रकार सम्मेलन मार्फत राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता नारासहित अभियानको औपचारिक घोषणा गरेका हुन्। कार्यक्रममा नेपाल विद्यार्थी संघ नेविसंघका पूर्व अध्यक्ष नयनी सिंह महरले लामो समयदेखि पार्टीभित्र बढ़दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोको कारण संगठन कमजोर बन्दै गएको बताउनुभयो। उहाँले नेपाली कांग्रेस अहिले पार्टी एकताको गम्भीर परीक्षणबाट गुजिरहेको उल्लेख गर्दै एकजुटै एकता बिना लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा राख्नुभयो। महरका अनुसार कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो। अहिले विभिन्न चुनौतीसँग गुज्रिरहेको उल्लेख गर्दै उहाँले सुनसरीबाट शुरू भएको साम्प्रदायिक तनाव मधेसका विभिन्न जिल्लाहरूसम्म फैलिरहँदा नागरिकले ज्यान गुमाएको, धन सम्पत्ति क्षति पुगेको र सामाजिक सद्भावमा आघात पुगेको बताउनुभयो। उहाँले आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो पलायन, सुशासनको संकट तथा जनजीविकाका समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको पनि बताउनुभयो। अर्का युवा नेता रञ्जित कर्णले देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला कांग्रेसभित्र विभाजन हुनु उचित नहुने बताउनुभयो। कार्यक्रममा सहभागी नेताहरूले पार्टीभित्र संस्थापन र इतर पक्षबीचको दूरी अन्त्य गर्दै साझा उद्देश्यका साथ एकताबद्ध भएर अघि बढ्ने नेतृत्वलाई आग्रह गरेका छन्। विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको निवर्तन सभापति शेरबहादुर देवारा नेता डाक्टर शेखर कोइराला समूहले सन् 29 देखि 31 गतेसम्म काठमाडौँमा भेला राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको समक्षमा 551 सदस्यीय आयोजक समिति बनाएको छ। भेलाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पूर्व महामन्त्री डाक्टर कोइरालालाई पार्टीले सबल बनाउन भेला गर्न लागि बताए। पार्टी एकताका लागि दवाब दिन भन्दै सन् 20 गते पार्टीका युवा नेताहरूले साउन 27 गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले छुट्टा छुट्टै भेलाको घोषणा गरिसकेका छन्। पार्टीभित्र बढ्दो ध्रुवीकरणलाई चित्न भन्दै निवर्तमान सदस्य केन्द्रीय सदस्य नैन सिंह मोहर, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पुष्पराज साई सहितको समूहले साउन 20 गते सुकेधारामा एकता भेला गर्ने धारणा घोषणा गरेको छन्। आइतबार भानेश्वरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभा सदस्य कर्णले त्यो भेलामा संस्थापन र इतर दुवै पक्षलाई एउटै मञ्चमा उभ्याउने बताए। कर्णले भने, पार्टी फूटको डिलमा छ, हामी पदका लागि होइन एकताका लागि आएका हौं। पार्टी एकताका लागि भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले पनि दवाब दिइरहेका छन्। भीमप्रसाद ढुङ्गाना, चिरीबाबु महर्जन, उपेन्द्र कार्की सहितका कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले संयुक्त राष्ट्रिय दवाब अभियान सञ्चालन गरिरहेका छन्। उनीहरूले नेतृत्वलाई चेतावनी दिँदै पार्टी विभाजनको बाटोमा गए आफूहरूले सामूहिक रूपमा पदबाट राजीनामा बताएका छन्। उनीहरूले साउन 27 गते राष्ट्रिय भेला बोलाएका छन्। अर्कोतर्फ उपचारका लागि हङकङमा रहेका निवर्तमान सभापति शेरबहादुर देवा र पूर्णबहादुर खड्काले विशेष महाधिवेशन सम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकनको माग गर्दै रिट दायर गरेका छन्। पार्टीभित्रको चर्को विवाद र दबावभित्र कांग्रेसले साउन 24 गते केन्द्रीय समिति बैठक बोलाएको छ। असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने तय गरेको कांग्रेसका क्रियाशील सदस्यता वितरण र विशेष महाधिवेशनको वैधानिकता सम्बन्धी विवाद चरम सरसमा छ। दुवै पक्षले आफ्नो अडानलाई इगोको विषय बनाउँदा र बेग्ला बेग्लै भेलाको राजनीतिक कांग्रेस अहिले एकता र विभाजनको दोसाधमा उभिएको छ। साउन 24 को बैठकले यी दबावहरूलाई कसरी सम्बोधन गर्छ भन्ने धेरैको चासो रहेको छ। नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। शिक्षकका मागप्रति सरकार अनुदार देखिएको भन्दै आगामी भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको हो। महासंघको बैठकको निर्णय बारे जानकारी गराउँदै अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनका कार्यक्रमहरू छुट्टै सार्वजनिक गरिने बताउनुभयो। सुवेदीले भन्नुभयो, आन्दोलनको ठोस मिति र कार्यक्रम तय गर्न विस्तारित कार्यालय बैठकलाई अधिकार प्रत्याजन गरिएको छ। कार्यालय बैठकले आन्दोलनको मोडल ल्याउँछ। सरकार र महासंघ बीच पटक पटक भएका सहमति सहितको अग्रगामी विद्यालय शिक्षा ऐन जरूरी गर्नुपर्ने माग अघि सारिएको छ। शिक्षकहरूलाई साउन महिनाबाटै प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, अव्यवहारिक सरुवा प्रबन्ध हटाउनुपर्ने लगायतका माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो। शिक्षक नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषदको बैठक शनिबार र आइतबार काठमाडौँमा बसेको थियो। अस्थायी राहत, ज्यालादारी, संस्थागत विद्यालयमा कार्यरत र ईसीडी शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम तलबलाई आन्दोलनको मुख्य मागका रूपमा अघि सार्ने भएको छ। बजेट वक्तव्यमा उल्लेख भए तापनि मालेखा नियन्त्रक कार्यालयको परिपत्र र कार्यक्रम कार्यान्वयन प्रस्तुतिका कारण प्रोत्साहन भत्ता पाउने विषयमा शंका पैदा भएको भन्दै मन्त्रालयसँग तत्काल आधिकारिक वक्तव्य र तलब मान जारी गर्न माग गरिएको छ।

नेकपा एमाले भित्र प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर आन्तरिक छलफल तीव्र बनेको छ। बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाबाट हटाउने तयारी अन्तिम चरणमा पुगे पनि पार्टी अध्यक्ष केपीशर्मा ओलीले तत्काल नेतृत्व परिवर्तन नगर्ने निर्णय गरेका छन्। पार्टीभित्र बहुमत सांसदले नेतृत्व परिवर्तनको पक्षमा हस्ताक्षर गरे पनि अन्त थपलियालाई नै निरन्तरता दिने सहमति भएको स्रोतको दावी छ। एमालेका नेता महेश बस्नेतले पनि पार्टीको एकता अनुशासन र विधि अनुसार सर्वसम्मत निर्णय भएको बताएका छन्। उता कोशी प्रदेशमा भने मुख्यमन्त्री एकपद कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउने तयारी अघि बढ़ेको जनाएको छ। स्रोतका अनुसार पार्टी नेतृत्वकोले कार्कीलाई राजीनामा दिन आग्रह गरेको भए पनि उनले त्यसमा असहमति जनाउँदै संवैधानिक जटिलता आउन सक्ने तर्क गरेका छन्। एमाले भित्र प्रदेश नेतृत्व परिवर्तनको विषय आन्तरिक शक्ति सन्तुलन र राजनीतिक समीकरणलाई प्रभावित गर्ने देखिएको छ। यद्यपि पार्टीले यसबारे औपचारिक निर्णय गर्न भने सार्वजनिक गरेको छैन। संविधान सभा सदस्य पेम्बा कुरूङ भोटेले वर्तमान संविधान राजनीतिक दलहरूबीचको सम्झौताको दस्तावेज भएकाले यसको निष्ठापूर्वक र इमान्दार कार्यान्वयनमै मुलुकको भविष्य रहेको बताएका छन्। पोलिटिकल साइन्स सोसाइटी नेपालद्वारा तनहुँमा आयोजित राजनीतिक शास्त्र शिक्षाको आवश्यकता र महत्व तथा बदलिँदो परिवेशमा राजनीतिक दलको भूमिका विषयक गोष्ठीमा उनले संविधान र व्यवस्थाको निरन्तर विकल्प खोज्ने प्रविधिले मुलुकलाई सही गन्तव्यमा पुर्याउन नसक्ने बताउनुभयो। भोटेले कुनै पनि विचार वा दर्शन शत प्रतिशत पूर्ण नहुने उल्लेख गर्दै नेपालको समस्या सिद्धान्त भन्दा कार्यान्वयनमा रहेको बताउनुभयो। संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरे पनि व्यवहारमा कार्यदिशा र अभ्यास बीच असन्तुलन देखिएको उहाँको भनाई छ। तनहुँ एकको राजनीतिक परिवर्तनलाई उदाहरण दिँदै उहाँले स्थानीय नेताहरूलाई समयको माग बुझेर समीक्षा गर्न आग्रह गर्नुभयो। उहाँले राजनीतिलाई पेशा नभई सेवा र कर्तव्यका रूपमा लिनुपर्नेमा जोड़ दिँदै बौद्धिक वर्ग र राजनीतिक नेतृत्वले आफ्नो आचरण सुधार्दै संविधानको प्रभावकारी कार्यान्वयन मार्फत मुलुकलाई सही दिशा दिनुपर्ने बताउनुभएको छ। अब आर्थिक समाचार। सरकारले कर्मचारी संचय कोष ऐन 2019 संशोधन गरी कोषको संरचना लगानी र सेवा प्रणालीमा व्यापक परिवर्तन गर्ने प्रस्ताव गरेको छ। यस सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिएको छ। प्रस्तावित व्यवस्था अनुसार हाल 5 वर्ष लगातार बचत गरेको सदस्यले आफ्नो बचतको 60% रकम झिक्न पाउने व्यवस्था हटाइनेछ। यसको सट्टा संचालक समितिले तोके बमोजिम बचत रकम सापटी ऋणको रूपमा मात्रै लिन पाइने व्यवस्था गरिने प्रस्ताव छ। विधेयकको कोषको संचालक समिति पुनर्संरचना गर्ने अध्यक्ष नेपाल निजामती सेवाको विशिष्ट श्रेणीका अधिकृतबाट नियुक्ति गर्ने तथा प्रशासक बन्न 11 तह वा सो सरहको अनुभव अनिवार्य हुने व्यवस्था प्रस्ताव गरिएको छ। प्रशासकको कार्यकाल पनि 5 वर्षबाट 4 वर्ष धार्ने प्रस्ताव गरिएको छ। यसै गरी कोषलाई ऊर्जा कृषि पर्यटन सूचना प्रविधि ठूला पूर्वाधार म्युचुअल फण्ड प्राइभेट इक्विटी भेन्चर क्यापिटल तथा पूँजी बजारमा लगानी गर्न सक्ने अधिकार विस्तार गर्ने व्यवस्था गरिएको छ। साथै अन्यको संचालन धितो सरकार गर्ने र आवास परियोजनाका लागि कर्मचारीलाई सापटी उपलब्ध गराउने अधिकार पनि प्रस्ताव गरिएको छ। विधेयक पारित भए कर्मचारी संचय कोषको लगानी तथा संचालन प्रणालीमा महत्वपूर्ण संरचनागत परिवर्तन हुने अपेक्षा गरिएको छ। विदेशको समाचार। पेरूको नाजका शहर नजिक शनिबार युरोपेली पर्यटकको बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा 13 जनाको मृत्यु भएको छ। प्रसिद्ध नाजाक लाइन्सको दृश्यावलोकन गराउन उडाइएको उक्त विमान इका शहरबाट उडेको नाजका नगरपालिकाले जनाएको छ। पेरूको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा 7 इटालियन 2 स्पेनी र 2 जर्मन नागरिकको मृत्यु भएको छ। साथै पाइलट अमेरिका सालाजार र सह पाइलट ईरानका गुआनियो डेल कार्पियोको पनि निधन गएको छ। राष्ट्रपति केईको फुजीमारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नाजका विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगन गर्ने विषयमा सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदनपछि निर्णय गरिने बताएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै पेरिभियाली अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान शुरू गरेका छन्। अमेरिकाले नेपाल सहित 50 देशका नागरिकको लागि पर्यटन B2 र व्यापारिक B1 भिसामा धरोटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्था अनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नु अघि 10,000 देखि 20,000 अमेरिकी डलरसम्म करिब 15 देखि 30 लाख रूपियाँ धरोटी राख्नुपर्ने छ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा 5,000 देखि 15,000 अमेरिकी डलरसम्म धरोटी तोक्ने व्यवस्था थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा स्वीकृत भएमा वा भिसाको अवधि सकिनु अघि नियम
अनुसार स्वदेश फर्किएका धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ। भिसाको अवधि सकिएपछि पनि गैर कानून रूपमा अमेरिकामा बस्ने ओभरटेक प्रविधि नियन्त्रण गर्ने यो व्यवस्था स्थायी बनाइएको मन्त्रालयले जनाएको छ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भूटान सहित 50 देशका नागरिकमा यो नियम लागू हुनेछ। खेलकुदको समाचार, काबा च्याम्पियन लीग महिला भलिबल आगामी कार्तिक 15 देखि 21 गते नोभेम्बर 1 देखि 7 सम्म नेपालमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले प्रतियोगिता नेपालमै आयोजना गर्ने निर्णय गरेको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताउनुभयो। बैठकले संघको आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम पारित गर्नुका साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ। साथै नेपाल भलिबल संघ स्थापना भएको 50 वर्षको पुगेको अवसरमा यस वर्षमालाई गोल्डन जुब्लीका रूपमा विशेष कार्यक्रम सहित मनाउने निर्णय पनि गरेको छ। संघले आगामी 13 चुनावी साधारण सभालाई लक्षित गर्दै असोज 15 गते भित्र सबै जिल्ला र प्रदेश समितिको पुनर्गठन गर्ने निर्णय गरेको छ। यसका लागि साथै प्रदेशमा केन्द्रीय प्रतिनिधि समेत तोकिएको छ। त्यस्तै क्लब सदस्यता वितरण कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कार्यदल गठन गरी मापदण्ड तयार गर्ने र त्यसको आधारमा मात्रै नयाँ क्लबलाई सदस्यता दिने व्यवस्था लागू गर्ने निर्णय पनि बैठकले गरेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनले कोनुनसापी रेखा सर्दी स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागमा नजिक सरिरहेको छ। यसका कारण अहिले देशभर साधारणतया बदलिएर लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पनि 1-2 ठाउँमा हल्का वर्षा जारी छ। सोमबार दिनभर देशभर साधारणतया बदल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा भने मेघगर्जन तथा ट्याङसहित मध्यमसम्मको वर्षा छ। यसै गरी बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा पानी पर्नेछ। मध्य प्रदेशका साथै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पेट्रोल डिजेलको भाव फेरि बढ्यो। पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउन पूर्वाधार र हवाई पहुँच विस्तारमा सरकारको जोड़। दिपाङताल विकासमा 5 करोड़, लेखनाथ जन्मस्थलका लागि 50 लाख बजेट च्याएको मन्त्री पौडेलको बनाए। वैशाखीता विपदका 4,000 बढ़ी घटना, 196 जनाको ज्यान गयो। श्रीकृष्ण मन्दिरमा 1 महिना श्रीमद्वितक चर्चा आजबादेखि शुरू हुँदै साम्प्रदायिक हिंसा र हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको सम्झनामा पोखरामा दीप प्रज्वलन। गण्डकीका मुख्यमन्त्री पाण्डे कांग्रेसको संस्थापनसँगै नजिकै अन्तिम समयमा सदस्यता अध्यावधि, कांग्रेसलाई एकताबद्ध बनाउन युवा नेताको अभियान, देश र कांग्रेस छोड्ने घोषणा। कर्मचारी संचय कोषमा व्यापक सुधारको प्रस्ताव, बचत झिक्न नपाइने व्यवस्था ल्याइदिए। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको मृत्यु। र काबा महिला च्याम्पियनशीप लीग भलिबल नेपालमा हुँदै रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबरसँग आलोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 9 बजे खबरसँग लाउँछ। हामीसँग सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो?
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98-460-59-581,
10: 98-165-15-475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।
6: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी कामे गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नुहोला।

0: yourself. स्वयं को आवाज न सुन हो.
1: तुम कौन हो? जो तुम्हारा नाम है तुम वो नहीं हो. जो तुम्हारा चेहरा है वो तुम नहीं हो. जो तुम्हारा अंग है ये तुम नहीं हो. तुम कुछ और हो पर जानते नहीं.
0: Hear yourself. स्वयं को आवाज न सुन हो.
2: मानिसहरू जो मायामा प्रेममा मायामा यति रुमलिएका छन् कि उनीहरूलाई थाहा नै छैन माया के हो. उनीहरूलाई यो थाहा छैन प्रेम के हो. यदि तपाईँले शरीरसँग प्रेम गर्नुहुन्छ भने शरीरसँग त प्रेम गर्नै सकिँदैन. वास्तविक प्रेम त एउटा आत्मा र अर्को आत्माको बीचमा हुन्छ. त्यो हो साँचो प्रेम. तर जसले शरीरसँग प्रेम गर्दछ भने झगडा पनि हुन्छ, तमममा पनि हुन्छ र एक दिन शरीर पनि मन पर्दैन. तपाईँले आफ्नो जीवनमा आशाको महल बनाएर बस्नुहुन्छ या वास्तविकताको दरबार बनाएर? वास्तविकताको घर एकदमै बलियो हुन्छ, आशाको दरबार अति नै कमजोर हुन्छ. आशाको दरबारलाई भत्किन एक क्षण पनि लाग्दैन. वास्तविकताको दरबार कहिल्यै भत्किँदैन. तर वास्तविकता के हो? वास्तविकता के हो भने तपाईँ जीवित हुनुहुन्छ. र वास्तविकता त यही हो कि तपाईँ प्रेम गर्न चाहनुहुन्छ. उसँग गर्नुहोस् जसले तपाईँलाई कहिले पनि नछोडोस्, चिन्तित नपारोस्, नछोडोस्. छोड्नलाई धेरै समय लाग्दैन. प्रेममा कुरा के छ भने कि त प्रेम छ या छैन. प्रेमको बहाना बनाउन मिल्दैन. कि त प्रेम छ या छैन तपाईँको जीवनमा. या त उनीसँग जो सबैको हृदयमा व्यापक छन् या त प्रेम छ या छैन. यसैलाई प्रेम भनिन्छ. जोसँग प्रेम छ उनको फोटोको आवश्यकता पनि पर्दैन. किन किन आवश्यक पर्दैन? किन प्रेमीको त फोटो हुनुपर्छ नि, होइन? सच्चा प्रेममा फोटोको आवश्यकता नै पर्दैन, किनकि जसै आँखा बन्द गरियो उनैको अनुहार देखिन्छ. अर्थात कुनै यस्तो ठाउँ नै छैन जहाँ उनी नदेखी हुन्. जो मानिसले ठूला ठूला फोटोहरू बनाउँदछन्, ठूला ठूला यो गर्छन्, ठूला ठूला त्यो गर्छन्, उनीहरूमा प्रेम नै छैन. उनीहरूलाई ती सारा कुराको आवश्यकता छ. उनीहरूमा प्रेम नै छैन. जसलाई प्रेम छ जहाँसुकै होस्, चाहे ऊ चन्द्रमामा होस्, चाहे ऊ समुद्रको पिँधमा होस्, चाहे ऊ हावामा उडिरहेको होस्, आँखा बन्द गरियो उनी अगाडि छन्. यसैलाई प्रेम भनिन्छ. तपाईले कामनाको वशमा परेर त्यस कामनालाई नै प्रेम ठानिदिनुभयो. त्यो सच्चा प्रेम होइन. सच्चा प्रेम त एउटा हृदयबाट अर्को हृदयका लागि हुन्छ। यसको बीचमा कोही पनि हुँदैन, न हो भन्ने व्यक्ति छ, न होइन भन्ने व्यक्ति छ, न सम्झाउने व्यक्ति, न कोही यसो भन्ने व्यक्ति छ, अब यो गरिदेऊ, अब त्यो गरिदेऊ। न उनी फूलले खुशी हुन्छन्, न उनी मिठाईले खुशी हुन्छन्। उनलाई जसले सच्चा प्रेम गरेको छ उसलाई केवल उनी नै चाहिन्छ जोसँग प्रेम छ र संसारसँग मतलब छैन। वास्तविक प्रेम त यस्तो हुन्छ, कहिले गर्नुभएको छ सच्चा प्रेम, कहिले गर्नुभएको छ साँचो प्रेम, साँचो प्रेमलाई बुझ्नुभएको छ। कसैले सोध्यो र भनियो कि फकीरा फकीरी दूर है, जितनी भी लंबी खजूर है, जो चढ़े तो प्रेम रस, गिरे तो चकनाचूर है। यस्तो हुन्छ प्रेम, टाढा छ चढ़े भने, चढ़े भने त वाह, त्यसपछि त खानको लागि के छ, खजूर छ, मिठो नै मिठो, मिठो नै मिठो, मिठो नै मिठो। थाहा छ कति मिठो हुन्छ खजूर, मिठो मिठो, मिठो पनि मिठो, मिठो मिठो। तर जसै ध्यान यताउता भयो र लड्यो भने त धुलो पिठो, त्यसपछि केही पनि बज्दैन। सबै थोक छोडिदिए मानिसले यस संसारमा सबै थोक छोड्न सक्दैन, छोड्ने कोशिश गरे पनि छोड्न सक्दैन। उसले केही न केही आफ्नो कल्पनामा राख्छ, आफ्नो विचार आफूसँगै राख्छ, आफ्नो दृष्टिकोण आफूसँग राख्छ, यो पनि त उसैको हो। जे जति पनि यस संसारमा छ, यो संसारको जुन नियम छ त्यसमा यो बाँधिएको छ, तपाईँको कल्पनामा होइन, तपाईँको धारणामा होइन, तपाईँको आशामा होइन, तपाईँको निराशामा होइन। यस संसारको जुन विधिको विधान छ त्यसमा यो सबै थोक बाँधिएको छ र त्यही विधान अनुसार नै, त्यही विधान अनुरूप तपाईँको यो श्वास आउँछ र जान्छ र त्यसैको आधारमा प्रत्येक श्वास भित्र यस्तो सुख र शान्ति भरिएको छ। यदि तपाईँले त्यस धनको साँचो खोलिदिनु भयो भने तपाईँको पूरै जीवन सफल हुन्छ। यो जुन ज्ञानको कुरा छ, सुखको र शान्तिको, र यो त्यही विधानकै अनुसार छ, त्यसको विपरीत छैन। त्यसकारण बसेर त्यसको अभ्यास गर्नु सबैभन्दा प्राकृतिक कुरा हो, सबैभन्दा प्राकृतिक कुरा हो। कहाँ गइरहेको छ ध्यान, यताउता होइन, मनोकामनामा होइन। कहाँ लगाउनुहोस् ध्यानलाई, त्यस वस्तुमा लगाउनुहोस् जुन तपाईँ भित्र जीवनको स्रोत हो, जहाँबाट तपाईँको जीवन शुरू हुन्छ, जहाँबाट आशीर्वाद तपाईँ भित्र आउँछ, जहाँ तपाईँको साँच्चीकै सारा मनोकामनाहरू, जस्तो तपाईँ त बस्नुहुन्छ नि आशाको दरबारमा, तर यदि तपाईँ वास्तविकताको दरबारमा बस्नुभयो भने तपाईँलाई के थाहा हुनेछ, जस्तै यो श्वास तपाईँ भित्र आयो तपाईँको सारा मनोकामना पूरा हुन्छ।

मानिस सबको राजा हो, तर अब मान्दिन। हात्ती आएमा यसरी कुल्चिन्छ कि जस्तो कमिला। जति छिटो चितुवा दौड़िन्छ त्यति छिटो तपाईं दौड़िन सक्नुहुन्न, तपाईं दौड़िन सक्नुहुन्न। जति उचाइमा चील उड्न सक्छ तपाईं उड्न सक्नुहुन्न। तपाईंले कुनै न कुनै कुराको सहारा लिनुपर्छ, हवाई जहाजको सहारा लिनुपर्छ त्यति माथि उड्नका लागि। आफै उड्न सक्नुहुन्न। जति बेर के भनिन्छ डल्फिन माछा पानीभित्र बस्न सक्छ तपाईँ बस्न सक्नुहुन्न। तपाईँलाई त फोनको आवश्यकता पर्छ, तर जुन व्हेल हुन्छ नि माछा, धेरै ठूलो माछा, यसले संसारभरि नै कुरा गर्न सक्छ। समुद्रको मुनिबाट नै अर्को माछासँग, कुनै अर्को व्हेलसँग मोबाइल फोनको आवश्यकता नै पर्दैन, सेल फोनको आवश्यकता पर्दैन।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सधैँ कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा।
8: फोन नम्बर 061-5587-915।
10: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स, नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामी

0: समितिले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आयो है मासु ताजा ताजा मासु

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793 97 59 50 960 दोस्ती टू मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्यासदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
1: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98116062983, 98562855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
9: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9 4 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
14: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
15: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
14: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
16: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।
17: श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
18: होइन, न अगाडि मूर्ति छ न त के पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण भनिरहेको नि।
19: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँै छैन, अनि यसरी नभनेर के गर्नु त।
18: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बरबराउनै पर्दैन नि।
16: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा 2 नालामुख कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98-461-75-694 98-191-24-8-24।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: हामी सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ.
9: मदन भण्डारी साँच्चै नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ.
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी कार्यक्रम समय सन्दर्भमा छलफल गर्नेछौ जीवन विज्ञानको विषयमा छलफल गर्नेछौ। जीवन विज्ञान मानव जीवनलाई शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा सन्तुलित, स्वस्थ र आनन्दमय बनाउने जीवनशैली र अभ्यासहरूको अध्ययन तथा प्रयोग हो। यही विषयमा आज हामी छलफल गर्नेछौ। एउटा लामो समयदेखि जीवन विज्ञानमा तन, मन, वचन र कर्मले लागि पर्नुभएका दुई व्यक्तित्वहरू हुनुहुन्छ आज हामीसँग। एकजना प्रशिक्षक हुनुहुन्छ, एकजना साधक हुनुहुन्छ। जीवन विज्ञान पोखरा महानगरपालिका समितिका सह संयोजक, जीवन विज्ञानका प्रशिक्षक हुनुहुन्छ इन्दिरा नेउपाने। पेसाले चाहिँ पोखरा महानगरपालिकाको कर्मचारी हुनुहुन्छ। त्यसै गरी जीवन विज्ञानका साधक हुनुहुन्छ हरिमाया नेउपाने। यहाँहरू दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद धेरै धेरै रेडियो सफलता र हाम्रो दुर्गा म्यामलाई धेरै धेरै धन्यवाद।
0: हजुर, एउटा उमेरको हिसाबले अथवा त्यो सक्रियताको हिसाबले पनि म सबैभन्दा पहिला जीवन विज्ञानका साधक आदरणीय आमातर्फ जान्छु। म सबैभन्दा पहिला हरिमाया नेउपाने ज्यूतर्फ। आमा, यो जीवन विज्ञान भनेको के रहेछ आमा?
2: अब जीवन विज्ञान भनेको त आफूले गर्नुपर्ने
0: हजुर
2: रहेछ। अब त्यो जीवन विज्ञान भनेको रोगले पीडित भएर जतासुकै गएर केही औषधि खाए पनि केही नहुने, मनलाई थन्क्याउन नसक्ने, कहाँ जाम हुने, हस्पिटल मात्रै जाने, नसाहरू दुख्यो भन्ने, औषधि खाने, हरेक फुक्न जाने, यस्तो जडीबुटी खाने, जानिएन जडीबुटी खान, अनि त्यसरी जाँदा जाँदै अब अहिले आखिरी त म जीवन विज्ञानमा गएदेखि सन्चो हुन्छ भन्ने भएर अनि जीवन विज्ञानमा त्यही अनलाइनमा जोडिएँ। त्यही कोरोना लागेको बेलामा हुन त मलाई ज्वरो आउने, खाना नरुच्ने, निन्द्रा नलाउने, भोक नलाउने, अनि ग्यास्ट्रिकले पीडित भएर केही खान पनि नसक्ने, टाउको दुख्ने, जहाँ बसे उहीँ बसिरहन जस्तो हुने भएर अनि मैले यो जीवन विज्ञानतिर लाएर अनि त्यो अनलाइन त जानी नजानी, पहिला पहिला त जानिनँ, अलिअलि गाह्रो पनि भयो, शरीर सबै दुख्यो, अनि गर्दा गर्दै गर्दा गर्दै उहाँहरूले सिकाउनुहुन्छ, मैले त्यही अनुसारले आफूले जति सकिन्छ त्यसरी नै जाँदै जाँदै अनि अहिले मेरो शरीर म हस्पिटल जान पनि छोडेँ।
0: हजुर,
2: मलाई भोक पनि लाग्छ, निन्द्रा पनि लाग्छ, अनि त्यहाँबाट मलाई चक्र छ, लुम्बिनीमा चक्र खुलेखा भनेपछि त्यही जीवन विज्ञानबाटै थाहा भयो र म जसरी नि लैदेऊ भनेर अनि छोरीले लिएर गएर अनि त्यहाँ गएर आएको अनि मेरो सबै रोगहरू
0: निको भयो,
2: सान्त्वना भयो,
0: सान्त्वना भयो।
2: त्यहाँबाट अब अहिले म एक दिन पनि यो छोड्न मन सक्दिनँ, बरु खान छोड्छु। मैले बेलुकाको ओम गर्छु अनि ध्यानको गर्छु अनि चक्र गर्छु, यसैले मलाई भोक लाग्ने, निन्द्रा लाग्ने, सबै थोर ठिक भएछ। मैले औषधि खाएको छैन अहिले 6 वर्ष भयो। मलाई ज्वरो कासो केही मेरो शरीरमा कहिले काहीँ खाना टाइम मिलेन भने पेट गडबड हुन्छ, तर त्यही पनि मैले जीवन विज्ञानले भने अनुसारको काँचो कचिलो मिलाएर पानी मिलाएर त्यही जीवन विज्ञानकै घरमा बसेर म अहिलेसम्म यतिकै भएर हिँडेको छु।
0: हजुर, जो चाहिँ बुझ्न अलिक गाह्रो छ भन्छन्, त्यति गाह्रो भएन?
2: बुझ्न गाह्रो त त्यो अनलाइनमा जोडिएर दिनदिनै गरेपछि उहीँहरूले सिकाउनुहुन्छ, नआत्तिनुहोस्, बिस्तारै गर्नुहोस्, हामीले जे गर्छौँ त्यही गर्नुहोस्, तपाईँलाई ठिक हुँदै जान्छ, टाउको दुख्यो, पेट दुख्यो नभन्नुहोस्, कसैलाई सुनाएर सन्चो हुने कुरा होइन। तपाईँ आफ्नो शरीरलाई कहाँ के भयो हामीले सिकाए अनुसारको त्यसैमा जोडिदिनुहोस्, त्यस्तै घर सन्चो हुन्छ भन्नुभयो। त्यही गर्दा गर्दै मलाई सन्चो
0: भयो। अहिले नै घरमै बसेर
2: म कसै कहाँ जान्न, बिहान 6:40
0: हजुर
2: होइन 4:40
0: 4:40 अनि
2: हस्
0: धेरै धेरै धन्यवाद छाना म फेरि पनि आउनेछु यहाँतर्फ हामीसँग हुनुहुन्छ जीवन विज्ञान पोखरा महानगर समितिका सहसंयोजक प्रशिक्षक इन्दिरा नेपाली उहाँतर्फ जान्छु यो जीवन विज्ञानको पोखरा महानगर समितिको सहसंयोजक हुनुहुन्छ तपाईँ महानगर समितिले चाहिँ विशेष गरेर महानगरभित्र के कस्ता गतिविधिहरू गरिरहेको छ
1: यहाँ सम्पूर्णलाई पुनः फेरि नमस्कार र धन्यवाद पनि अनि यो राम्रो अवसर दिनुभएकोमा रेडियो सफलतालाई हाम्रो जीवन विज्ञान पोखरामा समितिले चाहिँ अहिलेसम्म हामीसँग भएका वडा स्तरीय प्रयोगशालाहरू भौतिक प्रयोगशालाहरू अघि आमाले कुरा गरिहाल्नुभयो जुमको मार्फतबाट जुममा जोडिएर जुम फेरि सबैले चलाउन जान्ने पनि हुँदैन अनि यसरी हामी फेस टु फेस भएर कुरा गर्न पनि अलि असहज जस्तो हुन्छ र अनि प्रविधि मैत्री नभनु सबैजना प्रविधिमा मैत्री पनि हुनुहुन्न त्यो कारणले गर्दाखेरि यहाँ हाम्रो पहिल्यैदेखि सञ्चालनमा भइराखेका हाम्रा प्रयोगशालाहरू हाम्रा अग्रज प्रशिक्षक ज्यूहरूले सञ्चालनमा ल्याइराख्नु भएको उहाँहरूले ल्याउनु भएको प्रयोगशालाहरू र अझै नयाँ यो वर्ष यो हामी गएको घटस्थापनादेखि हामी चाहिँ आधिकारिक रूपमा हामी त्योभन्दा अगाडि चाहिँ हामी एक सय तिनको साधनामै थियौँ त्यसपछि अनि हाम्रो समिति गठन भएर म चाहिँ सहसंयोजकमा ठिकै छ 33 वटा मेरो फेरि नगरपालिकाको म कर्मचारी नै भएको 33 वटासँग चाहिँ मेरो लिङ्केज पनि हुने कारणले गर्दाखेरि खास त हामी अब कर्मचारीहरू यस्तो समितिहरूमा बस्ने छैन तर यो ध्यान र साधनाको कार्यक्रम भएको भएर मैले मेरो तर्फबाट मेरो समुदाय स्तरलाई र मेरो यो जीवन विज्ञान प्रतिष्ठान जुन चाहिँ मलाई आजको दिनसम्म मेरो अरूभन्दा पनि एकदम खुसीको यो बहार ल्याइदिने संस्थालाई मैले केही गर्न सक्छु कि भनेर म यो समितिमा बसेर मैले हाम्रो यसको समितिको संयोजक चाहिँ हाम्रो सन्दीप थापाजी हुनुहुन्छ उहाँले नेतृत्व गर्नुहुन्छ र उहाँको पछाडि पछाडि हामी लागेर गएका छौँ यसमा चाहिँ अहिलेसम्म चाहिँ हाम्रो 19-20 भौतिक प्रयोगशालाहरू छन् त्यसमा हाम्रो उहाँहरूको साधकहरूको र उहाँहरूको इच्छाले थप्छौँ हामी यसरी हामीलाई उहाँ तपाईँहरूले चाहिँ हामीलाई सिकाइदिनुहोस् हामी चाहिँ यसरी मान्छेहरू जमा गर्छौँ भनेर हाम्रो फेरि प्रयोगशाला निर्देशिका छ त्यो निर्देशिका अनुसारै उहाँहरूले गर्न सक्छु भनेर साधकहरूले गर्छु भनेर भन्नुभयो भने हामी प्रयोगशालामा चाहिँ हाम्रो चाहिँ अरू केही भूमिका हुँदैन हाम्रो सहजीकरणको भूमिका हुन्छ यसरी चाहिँ हामीले गरिरहेका छौँ यसै सन्दर्भमा हामीले गएको वर्ष हामीले नयाँ वर्षको अवसर पारेर हामीले यो वनभोज कार्यक्रम गराएर गरायौँ हामीले यस्तो राम्रो सहकारी तरिकाको वनभोज कार्यक्रम गऱ्यौँ यति उदाहरण लिएर रह्यो होइन जीवन विज्ञानका गीतहरू सबै हामीले गफ गरेका जस्ता गीतहरू हामीले क्वेसन गऱ्यौँ त्यो क्वेसनको एन्सर गीतबाट छ क्या हाम्रो श्रद्धेय गुरुहरूले यस्तो राम्रो गीत यस्तो राम्रो पाठ्यक्रम बनाएर हामीलाई उहाँहरूले ठिक्क पारेको रेडिमेड औषधि मुखमा ल्याएर खाने जस्तै गराएर गराइदिँदा पनि हामीले अझै गर्न सकिएको छैन र अझ हामी गर्न बाँकी नै छ अब यो चेतनाको स्तर हामीहरूले जगाउन पनि हामीमा अब अझै हामी लागि पर्नु पर्ने भएको छ र महानगर समितिले चाहिँ अस्ति भर्खरै अहिले एउटा उदाहरणीय काम हामीले के गर्यौँ भने हामी प्रशिक्षकहरू त भइयो अब आफू एकदम पोख्रा नभएसम्म आफूले दिन सकिँदैन नि त्यो भएर खुसी विज्ञान खुसी हुन हाम्रो जीवन विज्ञानको लोगो भनिन्छ खुसी विज्ञानको चाहिँ अब हामी यही पोख्रा महानगर समितिबाट नै समिति र कास्की जिल्ला गण्डकी प्रदेशको आयोजनामा हामीले प्रशिक्षकहरूको लागि मात्रै खुसी विज्ञान भन्ने कार्यक्रम गएको यो शनिबार र ठुला एकादशीको दिनमा विन्ध्यवासिनी मन्दिरमा हामीले गरियो यो चाहिँ हाम्रो सातै प्रदेशले अनुकरण गर्ने उदाहरणीय काम गरियो भनेर हाम्रो जीवन विज्ञान प्रतिष्ठानको दिपा पौडेलज्यूले पनि भन्नुभयो. शङ्कर पोखरेलज्यू उहाँ दुईजनाले हामीलाई सहजीकरण गर्नुभयो र हाम्रो माथिल्लो लेभलदेखि तल्लो लेभलसम्म हाम्रो यस्तो राम्रो सहकार्य तरिकाले सकारात्मक तरिकाले गइरहेको छ र हामी निस्वार्थ हजुरहरूलाई सहयोग गर्छौँ. हजुरहरू यो हामीलाई समय दिनुहोस् र हामीलाई अझै हामी यो साधनामा अझै हामी पोख्त हुन पाऊ भन्ने हाम्रो आग्रह हो. हामीले गऱ्यौँ भनेर हामीलाई घमण्ड छैन कि हामीले यति गर्न सकियो भनेर हामीलाई कृतज्ञता व्यक्त गर्ने हाम्रो एउटा प्लेटफर्म बनेको छ. यो समितिमा बसेर सहसंयोजकको भूमिकामा रहेर मैले देखिएर भन्दा पनि हामीले पुसअप गर्ने र यस्तै उत्प्रेरणा जागृत गर्ने कामहरू गरिरहेकै छ.
3: हजुर, यसले चाहिँ हुन त अघि आमाले भन्नुभयो होइन, कसरी परिवर्तन ल्याउँदो रहेछ जीवनमा, तपाईँ आफ्नो अनुभव बताइदिनु.
1: मेरो अनुभव मात्रै त हाम्रो शारीरिक मानसिक भावनात्मक र यो चेतनात्मक हाम्रो यो चारवटा हाम्रो क्षेत्रहरू छन् मानव जीवनको. अब शरीर नै राम्रो भएन भने मन राम्रो हुने भएन, अनि मन मात्रै राम्रो भएर यो त चेतनाको स्तर कसैप्रति सकारात्मक भावना आएन भने त्यो चेतनाको सही मूल्याङ्कन हुन सक्दैन. हुन त एकाग्रता जेमा पनि हुन्छ, नकारात्मकतिर लगिराख्यो नकारात्मक भइन्छ, सकारात्मकतिर लगि भने सकारात्मक हुन्छ भन्ने छ नि. त्यो तरिकाको एउटा चेतनाको वृद्धि भयो भने अनि त्यो अनुसार होइन मलाई यो प्रकृतिदेखि यो सबै मान्छेले मलाई के दियो भन्ने होइन कि मैले के दिन सकेँ होइन, त्यो तरिकाले जान सकियो भनेदेखि एकदमै राम्रो हुँदो रहेछ. अब हिजो यसले मलाई काम गरायो, म काम गर्न पर्यो भनेर त्यो गर्दाखेरि मान्छेको मन कस्तो हुन्छ, आहा मैले यो काम गर्न पाएँ भनेर एकदम फलफुल्ल भएर काम गर्दाखेरि त्यसको उसमै आउटपुटमै फरक पर्छ. त्यही भएर यो जीवन विज्ञानले चाहिँ मैले यो सबै पाठ हो कि हाम्रो मानव जीवन
3: रमाउनु रमाउनु जे आइ पर्यो पनि
1: यो अवसरलाई चुनौतीहरूलाई चाहिँ अवसरमा परिणत गर्न सक्नु पर्यो.
2: यो आफ्नै खुसी बनाएर
3: हजुर
2: ल्याउनु पर्छ.
3: हजुर हजुर,
2: म जान्छु म गर्छु सबले गरेछ म पनि गर्छु भनेर गइन्छ. यो राति यत्रो उमेरसम्म सुत्न पाइएन, अब बुढेसकालमा को उफ्रन जान्छ, सुत्ने नै हो भन्ने दिदी बहिनीहरू सुतेको सुते नै हुनुहुन्छ. जसले म बुढी भएको छैन मेरो शरीर बाँचुन्जेलसम्म मेरो शरीरलाई चलाउन पर्छ भन्ने भयो भने निरोगी
1: हुन्छ. जीवन विज्ञान त यस्तो कि प्रयोगात्मक ठ्याक्कै देखेँ, अब मैले आमाबाटै देखेँ. आमा अब मेरो श्रीमान चाहिँ मणिपालमा जागिर गर्नु, अनि उहाँले अब डक्टरहरू सबै उहाँसँग चिन्जानु भयो, अनि आमा बिरामी भएपछि अनि जान पर्यो त्यो त्यही, अनि ल सानो मलाई त आज यो सन्चो भन्नु यो भएन भने औषधि बोकेर छ हिँडेछ पहिलाको यो गरेर छ त्यो गर्दा गर्दा अनि कहाँबाट अनि हाम्रो यो संयोग भन्नुपर्छ के. अनि जब कोभिड आयो नि, कोभिड आइसकेपछि त यस्तो यो त्यो एउटा नराम्रो घटनाले राम्रोको सुरुवात गर्छ भनेर भनिन्छ नि, त्यही चाहिँ हाम्रो जीवनमा चाहिँ लागू भयो.
2: अनि त्यति आयो तर मेरो छोरी बितेपछि म एकदमै झन् रोगमा पीडितै भएँ, हस्पिटलै गएर सन्चो. मेरो मनको कसैले बुझ्दैन, मनको कुरा थन्क्याउने ढङ्ग पनि छैन, कतै गएर केही हुँदैन, मन्दिर गएर पूजा आयो, पूजा आएर ढो गरेर आयो, केही हुँदैन. मनलाई चाहिँ घुमाएर बुझाउने, मनलाई थन्क्याउने आफ्नो बुद्धि थिएन. जतिखेर भयो छोरी नै अघि बसी हिँडेको देख्छ, छोरीकै घर गएको देख्छ, छोरीकै छोराछोरी दुःख पायो भन्ने देख्छ, यो मनले त एकदमै खान पनि मन लाग्दैन, सुत्न पनि मन लाग्दैन, म त पागलै भइसकेँ.
1: एकपल्ट दाइमाले के भन्नु भने बारीमा जानुभएको अरे, एउटा ढुकुर आएर बसेको अरे,
2: ढुकुर कराएर त्यही ढुकुर
1: हेरेको आएर बसेको क्या हो भन्ने भयो.
2: त्यो ढुकुर हेर्ने जहाँ जे न्याउली कराएको त्यहीँ गएर बस्ने, रुखमा गयो चरो कराएको त्यही हेरेर
1: बस्ने,
2: म त पागलै भइसकेँ, मेरो मनलाई कसले थन्काइदेला. मेरी छोरी त आउँदिन, अहिले मलाई के भयो, मेरी छोरीको निमित्त त्यति र त्यति लिएर आखिर चाहिँ त्यतिमा गइन्, तर म जान सक्दिनँ, मेरो बाबुआमा गए सकिनँ, मेरो श्रीमान गए सकिनँ, मेरो छोरी गइन् म जान सकिनँ. म त मेरो आयु छैन त मलाई कसैले लाँदै लाँदैनन् कसैले मलाई केही भन्दा पनि भन्दैनन् मेरो जीवन जिउनेका अर्थ मैले सिक्न पर्यो र म कहाँ गएर मेरो जीवन उमा ल्याउँला ठेगानमा ल्याउँला र म अब त्यति अलपत्र पागल भएर हिँडेर पनि काम छैन बाँच्न पर्यो खान पर्यो काम पनि छोड्न हुँदैन
3: यतिको हुनु होला हुने त सोचेकै
2: र त्यो मनले अब मलाई कहाँ जाने होला भनेपछि त मलाई त यो जीवन विज्ञान त ईश्वरै आयो जस्तो भयो
3: अनि बुझ्नुभयो त्यहाँ गएपछि जस्तो यही भनौँ न वियोगका
1: कुरा मलाई कस्तो भयो कि भने आमा त्यस्तो हुनुभयो अनि मैले मेरो साथीहरूलाई सेयरिङ गरेँ कि यस्तो यस्तो भएछ अनि म आफै पनि विचित्त भएँ कि अरूलाई सम्झाउन सकिँदो रहेछ तर आफूलाई गाह्रो पर्छ नि सम्झाउन गाह्रो हुँदो रहेछ अनि जानेको विधिहरू यो मलाई त्यहीँबाट थाहा भयो कि मैले मास्टर डिग्री पनि गरेँ मैले एडभोकेटको लाइसेन्स पनि निकालेँ मैले समाज परिचालनमा मैले आफैले कामै गरेर यसमा विज्ञता पनि ल्याएँ समुदाय त अब हाम्रो 900+ अहिले टोल 33 टोलका 900+ टोल विकास संस्थाहरू हुनुहुन्छ उहाँहरूसँग म एकदम राम्रो तर आफैलाई सम्हाल्न नसके अनि मलाई कहाँबाट अनि यो साथी तिमीसँग यो जुम ल्याऊ भनेर मेरो एउटा अलिभत्ता साथीले मलाई अनि त्यो जुम आइडी दिनुभयो अनि दिइसकेपछि म जोडिएँ ऊर्जा ध्यानमा अनि ऊर्जा ध्यानमा जोडिसकेपछि त्यो प्रयोगशालामा हामी आमा छोरी दुवैजना म फेरि मेरो घर 14 नम्बरवटा मेरो जागिर 27 नम्बरवटा माइकै बसेँ आमा छोरी कोभिडको कारणले अनि उहाँ सँगै बस्दै सँगै जुममा सँगै जोडियो अनि एक हप्तासम्म गर्दै गर्दाखेरि त जिउहरू सबै दुखिसकेर यस्तो गरेको अनि सोध्दै गऱ्यौँ एक हप्ता गर्नुहोस् 21 दिन गर्नुहोस् 108 दिन गर्नुहोस् भन्दै उहाँहरूले हामीलाई सहजीकरण गर्दै अनि त्यसमा मलाई एकदमै राम्रो पछि त्यो लाग्यो भने त्यो ध्यान योग साधना उहाँहरूले सिकाउँदै उतिनेखेर च्याट गर्न पनि पाइयो आफूलाई के भयो भने पनि अनि लाइभ देखिन पऱ्यो अनि हामीसँग केही हामी परिवर्तन भएर हामीले उहाँहरूले भनेअनुसारको गरिएन भने उहाँहरूले तत्काल सुधारिदिए हामी के अनि त्यस्तो गर्दा गर्दै अनि आमा त सुरुमा त एक हप्ता जति के भन्नुभयो मेरो त यो जिउ दुखो म चाहिँ भएन भन्नु
2: अनि
1: 21 दिन हेर्नु त्यही भएर यो नियमितता के यसमा एकदमै एकदमै सिकेको भनेको टाइम म्यानेजमेन्ट नियमितता अनि त्यसपछि
2: खानामा
1: निरन्तरता र खानपान यस्तो जोड्ने तर अनि धैर्यता के अब तत्काल नभन्नुहोस् के भन्दै हिँडेर बढ्छ यति त मलाई सुधार भयो सुधार राम्रो पछि हेर्न सिकाइयो क्या तपाईँले यति गरिसकेपछि भएन भनेर पुरानै हेर्ने होइन क्या आमा तपाईँमा कति परिवर्तन आयो त्यति हेर्नुहोस् न भनी आमा चाहिँ अनि त्यहाँबाट अनि पछि त अहिले त त्यस्तो औषधि
2: जति हस्पिटल यो काठमाडौँको हस्पिटल पोखराको हस्पिटल सबै नसाका हरिया खर्का मैले भोग्ने जति भोगिसकेँ अनि मलाई अन्तिममा जहाँ जान्छु थेरापी नै पठाउँछ अन्तिम तपाईँको रोग छैन भन्छ थेरापी नै पठाउँछ यो थेरापी मात्रै पठाउने मलाई भनेर 15 दिन तालचोकमा अहिले सेक्ने के पैसा नतिर्ने आँखा त्यहाँ गएर हुँदै हुँदैन भन्न चाहन्छु म जान्न विश्वास चाहिँ लिँदैन अनि म पैसै दिन्थे एउटा मेरो फाइल यति छ मेरो हेरिदिनुहोस् अनि मलाई हुने काम छ भने गरिदिनुहोस् हुने छैन भने म गर्दिनँ भनेपछि त्यो बाबुले सबै हेरेर 15 दिन आउनुहोस् अरूलाई 350 हो तपाईँलाई 300 एक महिना आउनुहोस् म थेरापी गरिदिन्छु भन्यो त्यसले र त्यहाँ म 15 दिन गएँ 15 दिन गएको त्यो 300 दरले तिरेर अब म थेरापी किन जाने थेरापी त म त घरै जान्छु जान्छु त म त यही जीवन विज्ञानमा गएर त भइहाल्यो त म थेरापी किन जानु पर्यो पैसा कहाँ पैसा कम आयो त्यहीँ जाऊ अलिकति पैसा भयो थेरापी जाऊ भनेपछि त म त थेरापीमै मेरो जिन्दगी जाने
3: भयो
2: अरे यो थेरापी अब मैले छोडिदिएँ सिकेँ
3: छोडिदिएँ
2: यो केटा छोरीले यति सामान पठाइदिए बाबु भित्तामा गरिने यति त गरे नि यो शरीरले त्यति गर्दा गर्दै जीवन विज्ञानमा गर्छिन् मैले के भयो क्या मेरो नसा मेरो यो आज्ञा चक्र मूलाधार स्वादिष्ट यो सबै बिग्रेको रहेछ त्यो सपाएर मैले जानेको म त जगजीवन त्यो चक्र लिएर आएको नि त मेरो चक्रहरू सबै चक्रहरू के अरे उधार गर्दै गर्दै सबलाई उतार्दै उतार्दै उतार्दै गर्छु नि त सबै रुटिन भयो मलाई त भनेपछि त म त जीवन विज्ञान त छोडेको थिएँ नि त म त पोस्टहरू पनि गर्छु त अनि मेरो दिशा पिसाब कसले सोधी मलाई कसले खाइदिने म आफ्नो शरीरलाई आफै गर्न सक्ने भनिन्जेलसम्म गर्छु नि त
3: कति
2: भनेपछि अनि जीवन विज्ञानमै ल आउनु दिदीबहिनीहरू म सिकाउँछु भनेको छु अहिले पनि भन्छु कोही कोही आउँछन् मेरो मसित सँगै जानी नजानी आस्ते आस्ते दुख्यो भन्छन् आस्ते आस्ते गर आस्ते आस्ते गर
1: मलाई
2: सिक्दै जाउ मैले अरू त्यहाँ हेर्न तिमीले आँखा देखिन के भन् मलाई हेर म नि त्यसै भयो कि होइन त किन त्यति निरोगी छ भन्दा म यही गरेर निरोगी भयो म जस्तै हुन मन छ भने आऊ मसित
1: मान्छेमै परिवर्तन हुने भौतिक यो प्रयोगत्मक विज्ञान रहेछ कि यो जीवन विज्ञान भनेको त त्यही भएर यो कुनै भाषाले होइन कि यो त ठ्याक्कै प्रयोग गरेर
2: बेलुका 8 बजेकोमा गुरु आउनुहुन्छ सबै यो मनलाई थन्क्याउने वाचन गरिदिनुहुन्छ गुरुले त्यो गुरु देखेपछि आफूले आनन्दसित यसरी नाट्य यस्तो नगर यसरी नजाऊ यसरी नखाऊ यसरी खाऊ जीवनमा तिम्रो शरीरलाई गर्ने तिमी मात्रै हो छोरा छोरी श्रीमानले कसैले गर्दैन तिम्रो आँखा बन्द भयो तिम्रै आँखा बन्द तिम्रो मुख बन्द भयो तिम्रै बन्द तिमीलाई ज्वरो आयो सुत्यौ तिमीलाई नै शरीर मेरो शरीरमा हरेक रोग छ हजुरले मलाई देख्नुहुन्छ जर्चाले जान्छन् तपाईँको त के हुन्छ भनेर सोध्छन् आफैसँग अनि के भन्नु भएर डक्टर पनि रहेछन् हामी पछि डक्टर भयो पहिला त हाम्रो शरीरमै रहेछ डक्टर हामीले डक्टर चिन्न सकेका रहन्छौँ मेरो आँखा नदेखेर चस्मा लाउने मैले अहिले चस्मा नलाए नि हुन्छ तर आँखालाई सेफ हुन्छ भनेर मात्रै लाउने हो मैले आँखा चस्मा लाएँ हरेक आँखामा तिन दिने हस्पिटल आएर आँखामा औषधि हाल्थेँ अहिले 6 वर्ष गएँ मैले आँखामा यस्तो औषधि हाल्थेँ यति म जतिको निरोगी त यो जीवन विज्ञानमा गएर त कति हो कति हो जीवनै परिवर्तन भयो
3: भनेपछि त्यहाँ त भित्रैदेखि भित्री मनले स्वीकार्नु
2: पर्ने
1: आमाले मलाई प्रशिक्षक बनाउनु भयो कि हजुर खासमा म चाहिँ यो रिटायर लाइफमा जाने हो यता पछि
2: जाने
1: अनि जब चक्र लिइसकेपछि आमाले त आफ्ना ती शरीरलाई मिलाउने 7 वटा चक्र ती चक्र कुन चाहिँ बिग्रेको रहेछ र म के भयो रहेछु भन्ने कुरो जान्नुभयो कि अनि मैले पनि जाने आमालाई लैदिने बाहना
2: यो आगे चक्रै बिग्रेको त
1: अनि त्यसपछि
2: पानी बोल्न मन लाग्ने
1: अनि म भन्दैछु
2: बोल्न हुँदैन भनेर आगे चक्रले अड्कलेर बोल्नु पर्ने रहेछ अनि यो यो अनाधारले पनि विश्वजनले देखेको कुरो बोलिहाल्न नहुने तपाईँको आत्मामा के छ मेरो आत्मामा के छ यहीँ राखेँ बोल्न नहुने अड्कल नगर्ने यस्तो ज्ञान
3: हुन्छ
2: कति न कति चक्र त कति छन् कति छन् तर यी 7 वटा चक्र सुतेर यी चक्र यही चक्र मलाई भगवान्ले दिनुभयो यिनै चक्रले मलाई जान लानुहुन्छ लैजानुहोस् म रात दिन हजुरकै आश्रम मेरै शरीरभित्रै छु म कहीँ गएकी छैन मन्दिर पनि जान्न यहीँ रहेछ भवन भ्रमण घुम्न जाने पनि यहीँ रहेछ किन एकछिन गयो हेऱ्यो आयो शरीरमै सक्छ सुहाउन त हेरि पऱ्यो भोक लाग्छ खानै
3: पऱ्यो
2: यताउति हिँड्न त पोड्कामा लिएर हिँड्नु पऱ्यो कि पैसा लिएर हिँड्नु पऱ्यो कि खानेकुरो लिएर हिँड्नु पऱ्यो भनेपछि त्यो कुनै दिन होला कुनै दिन नहोला आत्मा लिएर आफ्नै घर आनन्द पूजा गर्नुहोस् आनन्द मनमै पूजा गर्नुहोस् आनन्द ध्यान गर्नुहोस् आनन्दसित मलाई कहाँ दुख्यो भनेपछि त्यही शरीरलाई यताउति चलाउनुहोस् अनि आफै सन्किन्छ भनेपछि मेरो अब मैले यति गरिसकेँ मेरो शरीर आनन्द छ भनेर मनले भन्नुहोस् मनलाई सन्क्याउन सकेपछि सबै सन्कियो
3: म हाम्रो इन्दिरा नेउपानी त खुवाउँछु अहिले झन् धेरै हामी व्यस्त छौँ तपाईँले नै भन्नुभयो नि अलिक पछि गर्नुपर्ला भन्ने हुन्छ कि हामीलाई अहिले चाहिँ अलिक समय मिलेखेर भन्छौँ कि यी कुराहरू गर्दाखेरि आजको व्यस्त जीवनशैलीमा योग अझै झन् किन आवश्यक छ
1: त्यही झन् अब अहिलेको मान्छेहरूले अब शारीरिक परिश्रम भन्दा पनि हामीले अब यो दिमागी कामहरू धेरै गर्नुपर्ने प्रविधिको विकास गर्नु प्रविधिलाई चलाउन पर्ने हुँदाखेरि झन् झन् धेरै स्ट्रेस अब दिमागमा पर्ने कारणले गर्दाखेरि झन् अहिले त एकदमै आवश्यक रहेछ यो चाहिँ किनभने
2: खाली भएको टाइम पनि खाली भएको टाइम पनि ध्यान बस्ने आफूलाई के के भएछ
1: लामो गहिर श्वास आफ्नो
2: सास फेर्ने
1: लगाएर राख्ने अनि त्यसपछि के सोध्दै हुनुहुन्थ्यो
3: हजुर यो किन आवश्यक छ
1: किन त्यो आवश्यकता चाहिँ अनि मन रहेछ क्या अघि भर्खरै आमाले भन्नुभयो नि मनले हामीलाई यत्रो शरीर छ नि यति ठुलो शरीर मन यत्रो छ नि यत्रो मनले जे भन्यो त्यही मान्ने गराउँदाखेरि त सबैभन्दा त्यो सानो मान्छेलाई फुकाउनु पर्छ नि घरमा पनि के हुन्छ सानो बच्चालाई फकाइ फुलाइ गरिन्छ नि त्यो सानो मान्छेलाई फकायो भने घर सुन्दर हुन्छ उसको यो चिचाहट भयो भनेदेखि घरै हुन्छ नि त्यस्तै जस्तो सानो मनलाई थन्काउनको लागि भए पनि हामीले सानो समय क्या ठिकै छ आज 5 मिनट दिउँ भोलि 10 मिनट दिउँ गरेर 10-15 मिनट मात्रैको छ हाम्रो सोझागरण ध्यान विधि भन्ने त्यति मात्रै गर्दा पनि पुग्छ क्या व्यस्त मान्छेहरूको लागि अनि जब यो टेक्निक सिकिन्छ नि यो हामीले स्व संवाद भन्ने आफैसँग आफै बोल्ने संवाद हुन्छ है जीवन विज्ञानको सुरुमा ऊर्जा ध्यान भयो जो अघि मैले भनेको भौतिक प्रयोगशालाहरू भनेका चाहिँ ऊर्जा ध्यान पहिला हामीसँग ऊर्जा हामीसँगै छ हामी नै उठाउने भनेर त्यो प्रयोगशालामा गरिन्छ त्यसपछि आफूले आफैलाई बोल्न सिकायो त्यो स्व संवादमा हुने भयो अनि दिव्य संवाद भनेको हाम्रो हामी परमात्मासम्मको सम्बन्ध छ नि दिव्य आत्मामा अनि त्योसँगको सम्बन्ध गरिसकेपछि बल्ल मान्छे किन जन्मिन्छ किन मर्छ मृत्युलाई पनि उत्सव मनाउन सकियोस् भन्ने चाहिँ दिव्य सम्वादबाट सिकिँदो रहेछ स्पेसली चाहिँ हामीलाई आमा र मलाई चाहिँ मेरो दिदीबाटको हाम्रो जुन हाम्रो पिछोक्त अवस्था थियो नि ऊर्जा ध्यान स्व संवाद भन्दा पनि दिव्य संवादले हामीलाई र अनि चक्रका कारणले गर्दाखेरि यतिको बुझ्ने बनायो अहिले चाहिँ अब भन्न त अरूले यस्तो सोच्यो भन्ने भन्यो होला तर यो आफैमा गरेपछि यो अनुभव भएको कुरा चाहिँ भन्न गर्न कति कन्फिडेन्ट आउँछ नि जस्तै अब होइन यो कुरा छ इक्जाममा गएर पढेर त्यो लेख्नु पर्यो भन्यो भनेदेखि कन्फिडेन्ट आउँदैन तर आफैले भोगेर सिकेको होइन हाम्रो आमा अहिलेसम्म काहीँ केही नगर्नु भए भने यत्रो बोल्न सक्नु हो कि मैले कन्फिडेन्ट भनेको त्यसरी अहिलेको भेट्नलाई पनि
2: बास भएछ
1: जसले
2: खान पनि हुँदैन उठ्न पनि हुँदैन भन्छन् के
3: हजुर
2: आज मैले मही खान हुँदैन आज मलाई दही खान हुँदैन हरेक कुरा खान हुन्छ तर शरीरलाई अड्कलेर शरीरलाई चलाउने गर्नुभयो भने एउटा माछा मासु मैले खान्न त्यो मलाई अनुभवै छैन म खाँदै खाँदिनँ तर त्यो छोडेपछि मलाई पेट दुख्ने पेट पोल्ने हरेक हुन्थ्यो अहिले मलाई ग्यास पनि त ग्यास्ट्रिक भएर भन्दा त एउटा प्याकेट छोरी हेर्छन् 10 दिन हुन्थ्यो त्यो 10 दिनमा फेरि आगोमा मन पर्छ फेरि 10 दिनमा आगो
3: ग्यास्ट्रिकको दबाई भ्याएन ल ल्याइहाल
2: मलाई ल्याइदियो है नानी सक्यो जुवाइतिर ल्याइदियो मणिपालमा राम्रो पाइन्छ त्यो भन्थे मैले अनि भएन म त म नेपाल जुवाईलाई टिकट काटेँ भन् म त उहाँ जाने हो जङ्गल जानु कति काम छ
1: 6 वर्ष भयो यो कामबाट आमा पनि खुसी हामी पनि खुसी हामीलाई अहिले यस्तो आनन्दको यस्तो पनि हुँदो रहेछ भनेर अहिले त उहाँको ज्वाइँ समेत आमालाई त यस्तो रहेछ नि ध्यान होइन यस्तो नियमितता त त्यही भएर जे कुरा पनि जे सोचिन्छ त्यसमा नियमितता हुन पर्दो रहेछ
2: ध्यान उठेर पानी आएको छ छाताबाट
1: होइन त्यो त अब आफ्नो
2: आफ्नो तर मलाई गाउँदिन भन्दा त्यही योगा
3: यो के इन्दिराजी जस्तै स्वस्थ जीवन भन्नाले चाहिँ केवल रोग नहुनु मात्रै हो कि यो अन्य कुरासँग पनि जोडिएको हुन्छ
1: हुन्छ नि अब स्वस्थ भनेको यो जीवन अब
3: रोगै छैन
1: रोग भनेको त शारीरिक र
2: आफैले ल्याएको रोग
1: हजुर होइन अब यसमा मानसिक पनि हुनु पर्यो भौतिक पनि हुनु पर्यो होइन अब चेतनाको स्तर पनि त्यही अनुसारको बढाउनु पर्यो होइन त्यो भएर हामीले के भन्छ भने यो स्वस्थ शरीर मात्रै यो स्वस्थताको ऊ होइन मन पनि स्वस्थ हुनु पर्यो अरूलाई हेर्ने दृष्टिकोण पनि स्वस्थ हुनु पर्यो अब म यसरी म स्वस्थ छु म एकदमै हट्टाहट्टा छु तर म चाहिँ हजुर त यसरी रिसाएर यसरी बस्यो भनेदेखि हजुरलाई मनपर्छ त्यो हाँसो पनि हुनु पर्यो हामीलाई त मानिसलाई दिएको यो संवेदनाहरू पनि छ नि त यो इन्ट्रेक्सन गर्ने हाँसिलो मान्छेहरूको कस्तो हुन्छ त्यही भएर हाम्रो चौतर्फी विकास गर्नको लागि चाहिँ यो ध्यान साधनाको एकदम एकदमै महत्त्वपूर्ण भूमिका
3: हजुर
1: लाग्छ मेरो विचार.
3: यो चाहिँ मानिसले हुन्छ नि स्वस्थ जीवन म सुरु गर्छु भन्नु भने कहाँबाट सबैभन्दा पहिला चाहिँ उसले कुन बानी सुधार्नुपर्छ, कहाँबाट सुरु गर्नुपर्छ?
1: आहार विहार प्रत्याहार भन्छ
3: कि हजुर हजुर.
1: पहिला त अब यो हामीले हाम्रो सबैभन्दा ठुलो कुरा चाहिँ खानपानै हो. अब त्यो खानपान होइन हामीले त्यो उचित खाना खानपान सन्तुलित खानपान खानु पर्यो. अनि हामीलाई यथेष्ट त्यो शरीरलाई यो श्रम पछिको विश्राम भन्छ के हाम्रो भाषामा पनि गीतै सबै पनि छ. श्रम पछि हामी विश्राम पनि गर्नु. विश्राम भनेको निन्द्रा, यथेष्ट निन्द्रा लाग्नु पर्यो. आजको मान्छेहरूसँग निन्द्रा नलागेर होइन ट्याब्लेट खाएर निदाउन पर्ने अवस्थाहरू भएको छ. त्यो भएर त्यो त्यो निन्द्रा भइसकेपछि अनि बल्ल स्फूर्ति आउँछ कि मान्छेमा. अनि त्यो फूर्ति ल्याउनको लागि त्यो भएर ऊर्जा ध्यानको कारणै यही हो. हामीसँग लुकेर बसेको ऊर्जा छ, त्यो ऊर्जालाई लिएर आइसके उठाइसकेपछि अनि हामीमा नै थन्काउने के हामीसँग कति त्यो भगवान के अरे रामहरूको त्यो जस्तो बल थियो त्यस्तै गरेर बल उत्पादन गर्ने खालके यो एउटा शक्ति आउने चाहिँ यो हाम्रो तिनटै पछि शरीरमा भएका तिन शारीरिक मानसिक र भावनात्मक हाम्रो यी तिनटै पछि सफल भयो भने स्वस्थ जीवन हुने भन्छ.
3: कहिले चाहिँ हामीले योगलाई चाहिँ केवल आसन र व्यायामको रूपमा मात्रै बुझ्छौँ, यो गलत हो कि सही?
1: त्यो गलतै भन्न त मिलेन, अलि अपुरो भयो कि होइन. योग र व्यायामले मात्रै भएन कि त्यसको साथसाथमा प्राणायाम चाहियो. हामी बाँचेको देखाउने भनेको त श्वास हो. श्वासको अवरोह आवरोहबाट नै हामीलाई थन्काउने, हामीलाई शान्त बनाउने, हामी लामो गहिरो श्वास फेरौँ न अनि त्यसको माध्यमबाट हामी ध्यान हुँदै हामी श्वासै नगरीकन हामी यस्तो समाधिको बाटो भनिन्छ नि त. आखिर एकचोटि त हामी जसरी आयो एकचोटि त जाने नै हो होइन. अब जुन शक्तिले हामीलाई यहाँ पठाएको छ त्यही शक्तिले हामीलाई लिएर पठाउने त्यतिन्जेलको समयमा हामी यो शरीरलाई दुःख दिएर कष्ट दिएर अयो आत्तु भनेर किन बाँच्ने? त्यसको लागि चाहिँ प्राणायाम र ध्यानलाई पनि जोड्नु जरुरी देख्छ मेरो विचारमा र हुन पनि हो जस्तो लाग्छ.
3: यो शारीरिक मानसिक र आध्यात्मिक स्वास्थ्य बीचमा चाहिँ कस्तो सम्बन्ध हुन्छ?
1: एकदमै यो त एउटाको अनुपस्थितिमा एउटा अपुरो हुन्छ होइन. मान्छे सामाजिक शारीरिक मानसिक र आध्यात्मिक शारीरिकले शरीरलाई बनाउँछ, मजबुत बनाउँछ. मानसिकले मनलाई भइहाल्यो. आध्यात्मक भनेको कस्तो भने सेवा भाव करुणा. आफू मात्रै भएर भएन क्या. हामीलाई यो हामी यो जीवन लिउनको लागि त हामी त प्रकृतिसित केही लिएको छौँ नि. प्रकृतिलाई हामीले केही दिन सकियो भने प्रकृतिप्रतिको हाम्रो हामीले केही दिन सकिन्छ भन्ने चाहिँ र आफूले गरिरहेको कर्मलाई अझै राम्रो कर्म कसरी बनाउने, अझै उत्कृष्ट कसरी बनाउने भन्ने चाहिँ अध्यात्मबाट सिकिँदो रहेछ. अध्यात्म चाहिँ यसरी पूजाको पाठ गर्ने मन्दिरहरू मात्रै जानेर अध्यात्म भनेर जुन हाम्रो पुरानो सोचाइ मै आफैले त्यस्तो सोच्थेँ भने अध्यात्म भनेको त के भन्छ सर्वकल्याण भार र आफूले गरिरहेको कामलाई अझै राम्रो काम अझै पुरा त्यो फुलबुटा भरेर जसरी ब्युटिफिकेसन हुन्छ नि त्यो गराउने नै अध्यात्म रहेछ.
3: हजुर हजुर. अहिले जस्तै कहिले काहीँ यसो सोध्छु आमाहरूको पालामा अझ पालो त अहिले पनि चेन्ज हुँदो रहेछ होइन, एकदमै काम गर्ने होइन, त्यो थकानले निन्द्रा लगाइहाल्ने खालको समय थियो कि कुनै बेला. अब अहिले चाहिँ हामी मानसिक काममा चाहिँ बढी व्यस्त छौँ, आधुनिक काम भनौँ होइन, त्यही भनौँ न बारीका कामहरू वन दाउरा घाँसका कामहरू चाहिँ बिस्तारै कम हुँदै गइरहेछ. यो पनि त्यति बेला पनि त्यो एक खालको थेरापी आस्त्यास के त्यो ईर्ष्या तनाव असन्तुष्टि थियो जस्तो लाग्दैन कि, अभाव थियो असन्तुष्टि थिएन कि, यो चाहिँ किन बढिरहेको हो जस्तो अहिले चाहिँ
1: बढिरहेको छ? त्यो बेलामा के थियो भने सहकार्य थियो कि अनि उहाँहरूलाई के थियो भने हामी मिलेर बस्नुपर्छ, मिलेर खानुपर्छ, हामी उहाँ त्यतिखेरको मान्छेहरूसँग चाहिँ मिलेर बस्ने र दया करुणाको भाव थियो कि. अनि त्यसपछि उसको मेलामा जानु, उसको मेलामा हामीले पनि गरिदिनुपर्छ, मेला पैँचो हुन्थ्यो अनि आफूमा भएको साथ सपट्टि हुन्थ्यो अनि त्यसपछि कसैलाई माथि पुर्याउनु तल गयो भने इर्ष्या हुन्थेन कि, ऊ माथि गयो म त्यसलाई कसरी तानौँ भन्ने त्यो हुन्थ्यो. आनन्द आफ्नो हुन्थ्यो अनि अरूलाई परोपकार गर्न पाए हुन्थ्यो भन्ने थियो कि पहिला, अनि त्यसपछि यो प्रकृतिसितको समीप्यताले हामी त प्रकृतिबाटै आएको मान्छेहरू हो अनि त्यसमा माटो अनि त्यसमा गर्दाखेरि हामीलाई त्यो एउटा किसिमको थेरापी हुन्थ्यो. अब अहिले रिसर्च गर्दै जाँदाखेरि त्यो पुरानै ठिक रहेछ भनेर अहिले हेर्नु न, माटोको थेरापी हुन्छ अनि अहिले प्रकृतिसँग समीप्यता भाउ यसरी जाऊ भनेर भनिन्छ. ल हिजो गुजारा गर्नलाई प्रकृतिसित गरिन्थ्यो भने अहिले हामी स्वस्थ हुनको लागि र खुसी हुनको लागि जानु गरिएछ. आखिर घुम्दै फिर्दै पाठ त उहिले उहिले जस्तै छ, तर अहिले सबैभन्दा ठुलो त रिस अनि डाहा वैमनस्य त छ नि, र त्यो कारणले गर्दाखेरि अहिलेकोलाई हामीलाई व्यस्त समय थियो. अहिले चाहिँ के छ भने काम प्रविधिले र मेसिनले गर्छ, हामीले चाहिँ हिँड्ने जुल्ने रमाउने रमाइलो गर्ने क्या. पहिलाको चाहिँ नजानेर पनि उहाँहरूले रमाइलो गर्नुहुन्थ्यो, मेला जाँदा नि रमाइलो गर्नुहुन्थ्यो, गफ गर्दै गर्नुहुन्थ्यो, काम पनि गर्नुहुन्थ्यो है साथीभाइ, अनि यस्तो एक एक मुठी मकै खाएर पनि यस्तो पोटामा थापेर पनि रमाइलै थियो. अहिलेको मान्छेलाई हेर्नु त ब्यालेन्स डाइट बनाएको छ, यो गरिरहेको छ, उसले त शरीरले त्यसै खान्थ्यो, समय अनुसारको सिजनल फलफुल खाएपछि त्यसै त्यो आहार पनि पुग्छ क्या, त्यही अनुसारको उत्पादन हुन्थ्यो. अब त्यो अनुसार रिसर्च गरियो त सबै एउटै कुरा हुन्छ, पुरानै कुरा राम्रो, त्यही भएर पुराना राम्रा कुरालाई अनुसरण गर्दै जानु पर्यो, इतिहासलाई हटाउन भएन र सुधारात्मक कुराहरूलाई चाहिँ फेरि सुधार्न पर्यो, फेरि सधैँभरि एउटै हुन्छ भन्नेलाई चाहिँ भएन. त्यही भएर यो भनेको यो मिलाउनु पर्दो रहेछ भन्ने चाहिँ लाग्छ है.
3: आमाले केही थप्न खोज्थ्यो यसमा?
2: म त त्यही भनेको अहिलेको मान्छेहरू एकछिन फुर्सद भयो भने मोबाइल हेर्नु, अनि कसैको गफहरू सुन्न
3: मन छैन,
2: कोही गफ सुन्न पाए अलिकति मनलाई त हुन्थ्यो नि. अनि त्यो बेलामा के थियो, दावे नाचाउने साथी हुन्थ्यो, त्यो साथीसँग कतिखेर उज्यालो गरेर काम भ्याएर जान्छ, ढिली कुट्ने साथी हुन्थ्यो, कतिखेर घरको काम भ्याम गरेर ढिली

0: अल नुकाहर त्यही मात्रै छ मनमा.
1: मैले अघि भावना पनि हरायो कि अहिले
0: त्यो यो त सुन न, त्यो कसार बटार्न जाने रोटी पकाउन जाने चलन छ नि, त्यहाँ गएपछि कतिखेर रोटी ल्याउँछ त खाने हो, कतिखेर कसार बटार्छ त फकाने
1: हो. त
0: त्यो बनाउने मान्छेको घर तयारी भइसकेर भित्र गइसकेपछि दिन्छन् त्यो दिएर ल्याएर खाइन पनि त्यो मान्छेको भावना त्यो
1: भइसक्यो.
2: मै खाऊ मै नलाई
0: त्यसो भएर तपाईँलाई मैले असाध्य माया भनेको तपाईँले मलाई माया
1: दिनुहुन्छ.
0: आँख आँखा सबै छ त तपाईँको, मेरो मित्र त कुनैको मिल्दैन, आत्मा पनि त्यस्तै तपाईँको आत्माभित्र म पस्न सक्दिनँ, सबैको आत्मा नि मेरो भित्र पस्न सक्दैन भन्छ नि. यो आत्मा चाहिँ तपाईँ जस्तै छ मेरो आत्मा भन्न सकिँदैन. तर आत्मामा के छ कि छैन भगवान्ले सबैको अनाहार पनि
1: माया पाइन्छ.
0: त्यो माया दिने त तपाईँले त्यो आत्मालाई के दिनु पर्छ? तपाईँ हिँडिराख्नु भयो नानी कताबाट आउनुभएको भन्ने के हुन्छ? आमा तपाईँ कताबाट आउनुभएको, तपाईँको झोला पानी जान्छ तिर्खा लाग्छ पानी खानुहुन्छ आमा भन्ने के अति भयो? एक वर्ष पानी किनेर दिने हो, अरू दिन परेन.
1: कति मिठो हो नि यही मेरो के यो स्वार्थी भावना ईर्ष्या रिही अनि यति विकास भएको छ कि नकारात्मक सोच कि खालि नेगेटिभ मात्रै आएर. अब हामीले प्रशिक्षणको माध्यमबाट भनौँ अथवा योगकै माध्यमबाट कसरी सकारात्मक सोचको विकास गर्न सकिन्छ ती अभ्यास हुन्छन् होला पक्कै
2: छन्. हजुर, चाहिँ 19 दिदी छन् होइन. अब त्यो ऊर्जा ध्यानमा अनि ऊर्जा ध्यान मार्फत त्यो दिदीहरू मार्फत हाम्रो बिहान उठ्ने बित्तिकै नकारात्मक नकारात्मक न्युजहरू नहेरौँ. बिहानको 3 बजेदेखि 5 बजेको समय भनेको ब्रह्म मुहूर्त हुन्छ होइन. त्यो समयलाई सदुपयोग गरेर त्यो समयमा जो मान्छे उठ्छ यो यो अनुसार पनि यो वास्तुशास्त्र अनुसार पनि जो घरमा बिहान उठेर त्यो कामहरू गरिन्छ त्यहाँ चाहिँ पोजिटिभ भाइब्स आउँछ. त्यो बेलामा एकदमै राम्रो कुराहरू सकारात्मक कुराहरू अनि त्यसले के भने कसले के गर्यो, कसले नराम्रो गर्यो, कसले के गर्यो त्यसको जाने होइन कि मैले के गर्छु सरले भनेर आफूलाई त्यो पोजिटिभ बनाउने र म हिजो कसैसँग तुलना नगर्ने कि हिजोको म र आजको म. हिजो म यति घमण्डी थिएँ, आज म यति यति त म परिवर्तन आयो भनेर त्यो विधिहरू सिकाइन्छ क्या. अनि बिहानैदेखि हामीले अनि जन्म दिने बाबा आमा शिक्षा दीक्षा दिने गुरुवर्गहरू
0: अध्यापक
2: सबैलाई हामीले कृतज्ञता भाव व्यक्त गरेर हामीले कसै मार्फत हामीले कृतज्ञता भाव दियो भने हामीलाई त्योभन्दा बढी आइरहेको हुन्छ. अनि त्यो जब कृतज्ञता साथ हामीले काम गरिन्छ नि बिहानका ती यो ध्यान प्राणायामहरू ऊर्जाहरू गरेपछि अनि सबैमा एउटै सकार त्यो बेलामा चाहिँ कसैले पनि कसैको नराम्रो कुरा गर्ने बेला भएको हुँदैन क्या. अनि सबैमा यो सम भन्ने हुन्छ नि, एउटा समले समलाई तान्छ भन्छ नि. अनि सबै सकारात्मक भएको मान्छेहरूको बिचमा यस्ता विधिहरू ल्याएर अनि फेरि सबैको एउटै किसिमको समस्या हुँदैन नि त, त्यही समस्या अनुसारको त्यसको विधि छ. सुरुमा ऊर्जा ध्यान चाहिँ ध्यानको लागि चाहिँ सबैलाई सकारात्मक सोचको लागि चाहिँ सुसंवाद के अरे हाम्रो बिहानको त्यो सुसंवाद सुसंवाद होइन हाम्रो अर्को के अरे
0: ऊर्जा ध्यान
2: जस्तो विषय मैले पक्रेँ. हाम्रो बिहान सुरु गर्दाखेरि नै सुरु गरिहाल्यो सुरुवातको हुन्छ होइन. त्यसमा चाहिँ हाम्रो त्यो 15 मिनटको चाहिँ हामीले त्यो गराउने हुन्छ. त्यसपछि अनि सुरु शरीरलाई नै अ उ र म ओम भन्ने हाम्रो शब्द छ नि, त्यो अ त्योसँग गरेर अ भन्दा हाम्रो यो नाडी क्षेत्र, ऊ भन्दा हाम्रो यो हृदय क्षेत्र र म भन्दा हाम्रो शिर क्षेत्र, यो तिन हाम्रो शरीर भनेको त यो तिनटै त हो नि. यो तिनटालाई स्टार्टिङबाट नै पोजिटिभ गराउनलाई हामीले त्यो विधिहरूले हामीले सहयोग गर्छ र त्यही अनुसारको हाम्रा विधिहरू छन्. त्यो आफ्नो चक्र अनुसारका त्यो रोगहरू हुन्छ क्या अरे होइन, चक्र विधि अनुसारको त्यही अनुसारको विधिलाई अझै बढी गर्ने क्या. स्वस्थ मान्छेले त्यति गर्दा पुग्यो, उसलाई कुनै विधि भने त्यो हाम्रो फेरि सबै मिसाएर गुरुदेवहरूले त्यो पाठ्यक्रम बनाइसक्नु भएको छ कि यो आज यो नगर्दाखेरि मलाई केही छुट्छ कि भन्नु पर्दैन स्वस्थ मान्छेलाई र यो ठिक्कको मान्छेलाई र कुनै रोगबाट ग्रसितै हुनुभएकोहरू हुनुहुन्छ भने त्यो पुरै गर्न पनि सक्नुहुन्न र उहाँहरूको लागि फेरि छुट्टै स्पेसल कोर्सहरू छ
1: त्यो रोग अनुसारको
2: हजुर विधिहरू
1: मान्छेहरू छ. हजुर हजुर भनेपछि त धेरै व्यक्तिले लाभ पनि लिनुभएको छ होला आमाले जस्तै
2: एकदमै धेरै लिनुभएको छ.

0: त्यो बिहानको क्लासमा कति मान्छे बोल्थे, मलाई टाउको दुख्यो, मलाई घुँडा दुख्यो, नाक दुख्यो, नाक टालियो, घाँटी टालियो, कान टालियो, कान सुनिन भन्ने मान्छे, म त अब त्यत्रो वर्ष बसिसके त्यति भन्ने मान्छे अहिले चुपचाप केही छ तपाईँहरूलाई भने कुरा केही छ भने भन्नुहोस् भनेपछि आनन्द कोही गर्नुहुन्न त्यहाँ आउने जति मान्छे यो भित्र घुसेको मान्छे आएको छ, नघुसेको मान्छे पनि आज आउँछ भोलि जान्छ, यस्तै यस्तै हेरेर उसलाई पनि अलिकति अनुभव भयो,
1: गुनासो होइन स्वीकार गरौँ भन्ने भाव भइसक्यो।
2: हजुर हजुर पक्कै पनि यो जीवन स्वस्थ जीवनको पहिलो सूत्र चाहिँ के रहेछ छोटकरीमा?
1: स्वस्थ जीवनको पहिलो सूत्र, स्वस्थ जीवनको पहिलो सूत्र भन्नाले हामीले सन्तुलित भोजन, सन्तुलित भोजन अनि यथेष्ट निन्द्रा, त्यसपछि हामी यो प्राणायाम मार्फत प्राणायाम र ध्यान गरेर
2: हजुर
1: त्यसरी सन्तुलन गराउन सकिन्छ।
2: जस्तै हरेक दिन चाहिँ अनिवार्य गर्नुपर्ने एउटा सकारात्मक अथवा त्यो बानी कि बानीमै परिवर्तन ल्याउनु पर्यो नि
1: हामी, हजुर हजुर
2: यो चाहिँ अनिवार्य गर्न पाए भन्ने के हुन्छ? हरेक दिन एउटा व्यक्तिलाई तपाईँले हाम्रो रेडियो सुनेर हाम्रो फेसबुक लाइभ हेरेर बस्नुभएकाहरूलाई के सन्देश दिनुहुन्छ? एउटा एउटा चाहिँ परिवर्तन ल्याउँछु भन्नुभयो,
1: एउटा परिवर्तन हरेक दिन
2: बानीमा कि
1: ए हाम्रो चाहिँ त्यो यस्तो के हुन्छ भने 21 दिनसम्मको हाम्रो यो ऊर्जा ध्यानमा पनि 21 दिनसम्म सुरु गरेपछि अभ्यस्त हुन्छ भनेर भनिन्छ, अनि त्यसमा सिजन सिजन नमकर्त भन्ने हुन्छ कि आजको दिन एक दिन एउटा बाटो सुरु गर्ने कि आज म कसैसँग पनि रिसाउँदिनँ, आज मेरो काम म आफै गर्छु, एक दिन त्यो हेरेर दिनभरि त्यो बिहानदेखि त्यो बेलुकासम्म त्यो गरिसकेपछि बेलुका कस्तो आयो अनि त्यो फेरि भोलिपल्ट आएर त्यसमा त्यो गर्दा कस्तो अनुभव आयो भनेर हामीले सहभागीलाई सोद्धाखेरि अनि उहाँहरूमा राम्रो अनि किनभने उहाँहरूलाई त्यो जे काम गर्दाखेरि आज त मैले यो सङ्कल्प गरेको छु नि भनेर
0: राम्रा
1: राम्रा कुराहरूको सङ्कल्प गर्दै जाने, अब आफूलाई के गर्न सक्यो त्यो दिनमा, अब जस्तै हाम्रो चाहिँ त्यो सबैलाई आफूलाई राम्रो गर्ने र हामीले नियमितता के यसको मेन भनेको समयमा सुत्ने समयमा उठ्ने जे कुरा पनि समयको एकदमै राम्रो पालना गर्नु पर्यो अनि त्यसलाई अनुशासन राख्नु पर्यो र अब कसै हामीलाई कसैले पनि मूल्याङ्कन गर्दैन, हामीले हामीलाई नै मूल्याङ्कन गर्यो, आफूलाई नै मूल्याङ्कन गरिसकेपछि त सबैलाई ढाक्न सकिन्छ, आफूलाई ढाक्न त सकिँदैन नि त, त्यहीबाट जसले पनि एक दिनमा एउटा कुरा चाहिँ हामी कतै बाँधि जान्छौँ भने एक दिनमा एउटा भए पनि यो आजको दिनमा यो परिवर्तन गर्छु भनेर बिहानैबाट त सङ्कल्प गर्ने त्यो दिनभरि एउटा प्रयोग गर्ने र भोलिपल्ट बेलुका सुत्ने बेलामा गऱ्यो भोलिपल्ट बिहान चाहिँ मैले त्यसमा कति परिवर्तन आयो भने चाहिँ अनि त्यो अनुसार रेगुलर आफूलाई जे चाहिएको छ त्यो अनुसार गर्ने, स्वस्थ जीवन त सबैलाई चाहिएकै कुरा भयो, त्यो बाहेक हामी हाम्रो आफ्नो काम गर्ने पढाइको अथवा जागिरको सिलसिलामा माथि जाने छ भने दिनमा एउटा कुराको सङ्कल्प राख्दै प्रयोग गर्दै गइयो भनेदेखि अवश्य सफलता हुन्छ भन्ने लाग्छ।
2: हजुर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, आमा अन्त्यमा केही भन्नुहुन्छ के सन्देश दिन चाहनुहुन्छ हामीलाई सुनेर बस्नुभएका हाम्रो फेसबुक लाइभ भइरहेको छ हेरेर बस्नुभएका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
0: म त अरू के भन्छु र त्यो सबैले आफ्नो घरको काम सधैँ भइरहेको छ, त्यो काम चाहिँ गरेर भ्याएर सकेर बस्नु पनि ठिकै छ, पछि गर्नु पनि ठिकै छ, तर यो जीवन विज्ञानमा अनलाइन बस्नुहुन्छ कि पाठशाला जानुहुन्छ कि त्यो आफ्नो समय निकालेर म भ्याउँदिनँ मलाई गाह्रो भयो म सक्दिनँ भनेर बसेर कहिल्यै परिवर्तन हुँदैन,
2: हजुर
0: त्यो जसरी बिहान बेलुका हामीले खाना खाइन्छ त्यसरी नै नियमित त्यसमा जानुभयो,
2: हजुर
0: र 21 दिन गरिसकेपछि अनि आफूले कुन छ थाइरोइड छ कि सुगर प्रेसर छ कि त्यतापट्टि बल दिने अरू चाहिँ कम कम गरेर पनि त्यो गर्दै जानुहुन्छ, 21 दिन गर्छु मैले के परिवर्तन गरेँ मेरो शरीरलाई कति के भयो भन्ने कुरा आफैले मना लियो, अर्कासँग सोधेर नि हुँदैन अर्काले दिएर पनि हुँदैन, त्यसबाट दिदी बहिनीहरू काम छ मेरो खाना पकाउनु छ मेरो बच्चा स्कुल पठाउनु छ भनेर जान सक्नुहुन्न, त्यो चाहिँ काम सधैँ जिन्दगी भोलिलाई भइरहेको छ, तर जीवन दह्रो जीवन सहिलो र आफूलाई सजिलो भयो भने त त्यो काम गर्न सकियो, अब बिस्तारा सुतिराखेर त त्यो काम त भोलि गर्न सकिँदैन, तर त्यो काम गर्दै आफ्नो योगा गर्दै गइयो भने भोलि बर्तब स्कुल पठाउनु पनि सकिन्छ, भारी बोक्नु पनि सकिन्छ, मैले अहिले बारीमा तरकारी लाउँछु, मल राख्छु, त्यही फोहोरहरू कुवाउँछु, त्यो फोहोरको गाँजा गाँजामा राख्छु, म माटोमा दिनको एउटा माटोमा खेलेकै छु, झ्यालपा तरकारी मेरो घर फलेकै छ, म खान्छु, माटो नभए राख्न सकिन्छ त्यही गमलामा ल्याएर किनेर भने नि माटो ल्याएर गमला ल्याएर एउटा धनिया लाएर खाइदिएको छ, फुल लाएर राम्रो घरलाई सजाइएको छ भनेपछि माटामा जान डराउनु हुँदैन, त्यो माटामा जाने, त्यो माटामा खेल्ने, त्यो माटामा अब किरा फट्याङ्ग्रा के लगाएका छन् तिनलाई त्यो के गरेर हुन्छ, ए बिसारी ल्याएर छर्ने होइन कि आफैले त्यो पाकिएर फाल्ने हो कि कसरी हो, जसरी हामीलाई भगवान्ले जोगाउँदै ल्याउनु भयो त्यसरी नै हाम्रा हातको चिज हामीले खानुपर्छ र हामीले पनि
2: जोगाउनुपर्छ,
0: फुलसानी लगाउनु पर्यो, फुल लगाउनु पर्यो, अनि आफूलाई खाने चिजहरू भनौँ न हरेक तरकारीहरूको बिउ ल्याएर आफूले लगाइयो भने आज यस्तो खायो भोलि यस्तो खायो पछि त्यसको सबै शक्ति त्यो मान्छेले भिटामिन खोल्न जानु पर्दैन, हरेक करेला खानुहोस्, हरेक भेन्डी खानुहोस्, हरेक सिमी खानुहोस्, हरेक बोडी खानुहोस्, फर्सी खानुहोस्, फर्सीका मुन्टा खानुहोस्, त्यसमा हामीलाई हरेक तत्त्व, अहिलेसम्म माछा मासु खान्न म भिटामिन भनेर नि मेरो घर केही खाएकी छैन, एउटा दुध र दही खाइन्छ, अरू त्यसैले म यतिको भएर हिँडेछु, अहिले अब 76-77 वर्ष भए
2: हजुर,
0: मलाई कहीँ गए नि कसैले घर पकाउन काम गर्न जति लाखन भने म अघि सरे त्यो काम गर्न मलाई जाँगर आफै हुन्छ,
2: हजुर हस् धन्यवाद, अन्त्यमा के भन्नुहुन्छ केही सन्देश
1: यहाँहरू अहिलेसम्म हामीलाई सुनिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद, हाम्रो यो रेडियो सफलतालाई सुनेर बस्नुहुने श्रोता र दर्शक दर्शकहरूलाई म हामी अहिलेको यो व्यस्त समयमा हामी अहिले धेरै औजारहरू आए, वैज्ञानिक औजारहरू आए, कामहरू औजारहरूबाट गरिन्छ भने हाम्रो शरीरलाई हामीलाई गराउनको लागि चाहिँ हामीलाई यो ध्यान र प्राणायामका विधिहरू चाहिँ हामीले गरौँ, आफूहरू अहिले त धेरै संस्थाहरूले धेरै गराउनु भएको छ, सबैसँग जता हुनुहुन्छ योतिर आबद्ध हुनुभयो भने एकदमै राम्रो, र बिहानको समय चाहिँ एकदम सदुपयोग गर्ने, समयको व्यवस्थापन गर्ने, आफ्नो शरीरप्रति अतिक्रमण नगर्ने, आफ्नो शरीरलाई जति सकिन्छ त्यति गर्ने, त्यही भएर हामीले विधिहरू सिकाउँदाखेरि पनि सधैँ भन्ने गरिएको हुन्छ कि यो रोगलाई यो नगर्नु र तपाईँले अरूको देखा सिके होइन आफूले आफ्नो शरीरलाई अतिक्रमण हुन बित्तिकै तत्काल रोक्नुहोस् र यही ध्यान यो मेडिटेसन मात्रै होइन एलोपेथिक औषधिहरू पनि चिरफारका पनि हुन्छन् अरू उपायहरू पनि फेरि प्रयोग नगर्ने भन्ने हुँदैन, सबै गर्नुपर्छ, सबैको आफ्नो आफ्नो ठाउँ छ, समय अनुकार व्यवस्थापन गर्दै आफ्नो व्यस्त जीवनलाई पनि र हामीले यत्रो समयलाई सबै अरूको लागि खर्चिराखिएको छ भने हामीले आफ्नो लागि पनि आफूतिर पनि फर्केर अलि दिनमा कति 1-1.5 घन्टा होइन 24 घन्टामा 1-1.5 घन्टा आफूतिर फर्कने बाटोमा लागौँ म त्यही भन्न चाहन्छु,
2: धेरै धेरै धन्यवाद छ यो समयको लागि, आज हामीले छलफल गर्यौँ हाम्रो जीवनलाई चाहिँ कसरी सुधार्ने भन्ने विषयमा छलफल गर्यौँ जीवन विज्ञानका पोखरा महानगर समितिका सहसंयोजक तथा प्रशिक्षक पेसाले पोखरा महानगरपालिकाका कर्मचारी हुनुहुन्छ इन्दिरा नेउपाने र जीवन विज्ञानलाई का साधक यसलाई आफ्नो जीवनमा उतारेर यसको प्रयोगले आफ्नो जीवनमा परिवर्तन ल्याउनु भएका आदरणीय आमा हरिमाया नेउपानेसँग कुराकानी गर्यौं, यहाँहरूलाई यो समयको लागि धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित कुराकानी गर्दैनेछौं, त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: की चपायो अरे कपाय आलो दीदी या सपा छना उनचा आई छोरी लग्न बाकोसा दीदी सपा उनचा छोरी लग्न होला
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: नमन लायो
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ अक्षय पुण्य लाभ कमाऊ
4: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ
5: हेर न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकालिदिनु पर्यो
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
7: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9860285575 9860715947 9560325575
9: आयो है मासू ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्ती टु मिट छ।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642, 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्युँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560218104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस। अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
4: Studio time.
5: It's 9 a.m.

नमस्कार। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। बाढ़ी र पहिरोले देशभरका राजमार्गहरू प्रभावित। बेनी जोमसुम र बेनी दरबाङ सड़कमा आज पनि रातमा गाड़ी चलाउन रोक। पेट्रोल डिजेलको भाव बढ़्यो, ग्यासको यथावत। निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता। र मनसून फेरि सक्रिय, आज कोशी बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। अब सुनौ पूरा समाचार। अविरल वर्षा, बाढ़ी र पहिरोको कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान 6:30 बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सड़क खण्डहरूको अवस्थाबारे जानकारी दिएको छ। प्राप्त विवरण अनुसार उपत्यका सहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेका छन्। काठमाडौँ उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर 3 पाण्डुरममा साउन 18 गते बिहान 5:50 बजेमा गएको पहिरोले कान्तिलोक पथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिममा वैशाख 22 गतेदेखि नै मध्यपाली लोकमार्ग प्रभावित छ। त्यस्तै वैकल्पिक बाटोको व्यवस्था गरी सड़क एकतर्फी सुधार गरिएको छ। इलामको राजदुवालीमा वैशाख 23 गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भए पनि अर्को वैकल्पिक बाटो प्रयोग भइरहेको छ। यसै गरी 13 थुमको लालीगुराँस नगरपालिका स्थित काँडेमा साउन 18 गते बिहान गएको पहिरोले मध्यपाली लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ। बागमती प्रदेशमा सम्भावित बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सड़कमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको खुरकोट नेपाल थोक कुटुन्जे बेसी चल्ने विपराजमार्गमा जेठ 22 गतेदेखि बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन चलाउन रोक लगाइएको छ। अवस्था हेरेर दिनको समयमा मात्र खोलिने बताइएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि पहिरोको प्रभाव व्यापक छ। गण्डकीको जैमिनी स्थित बागलुङको जैमिनी स्थित बेलबगरमा साउन 1 गतेदेखि काली गण्डकी करिडोर एकतर्फी सुचारू छ। गोर्खाको धार्ची स्थित अण्डर डाँडामा साउन 16 गते गएको पहिरोले लार्केबेनी घाट कच्ची सड़क पूर्ण रूपमा बन्द छ। मणाङको नासु गाउँपालिका धारापानीमा साउन 17 गते गएको पहिरोले चामे विशेषर सड़क खण्ड अवरूद्ध छ। म्याग्दीको रघुगंगा स्थित बैसरी र लमजुङको बेसीसहर स्थित खरखरे भीरमा साउन 18 गते बिहान गएको पहिरोले क्रमश बेनी जमसुम र बेसी शहर मनाङ सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छन्। उता कर्णाली प्रदेश अन्तर्गत रूकुम पश्चिमको 8-20 कोट स्थित रिजे गाड खोलामा साउन 6 गते आएको बाढ़ीले भेरी करिडोरको जाजीको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। म्याग्दीको सदरमुकाम बेनी घाट मुस्ताङको जोमसुन सडक जोड्ने सड़क र बेनी दरबाङ सड़कमा प्रशासनले आज पनि रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले हिजो आइतबार र आज सोमबारका लागि यो सड़कमा रातिका गाड़ी चलाउन रोक लगाउने निर्णय गरेको हो। त्यसअनुसार आज बेलुकी 7 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन नपाइने प्रमुख जिल्लाधिकारी रविन्द्र आचार्यले बताउनुभयो। यसअघि हिजो बेलुकादेखि आज बिहान 5 बजेसम्म पनि यो सड़कमा प्रशासनले गाड़ी चलाउन रोकेको थियो। जुएनी जमसुम सड़क कालीगण्डकी करिडोर अन्तर्गत पर्छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। गए रातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मरतेल र हवाई इन्धनको भाव बढ़ेको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मरतेलमा 5 रूपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय प्रति किलोमिटर अमेरिकी डलर 131ले भाव बढ़ाएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मरतेलको भाव काठमाडौँ, पोखरा र दिपारमा लिटरको 200 रूपियाँ पुगेको छ। यस्तै सुर्खेत र दाङमा 169 रूपियाँ र चाराली, विराटनगर, जनकपुर, अमलगंज, भलाबारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको भाव भने यसअघि नै जस्तै सिलिण्डरको 2060 रूपियाँ रहेको छ। निमसाईको नाममा परिचित विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूजाको निधनमा उहाँको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज शोक विदा दिएको छ। अन्नपूर्ण 3 दानामा जन्मिएका पूर्जाको पाकिस्तानको ब्रोडपिक अवरोहणका क्रममा हिमपहिरोमा परिनिधन भएको थियो। पूर्जाको निधनले गाउँपालिका सहित म्याग्दीवासीलाई स्तब्ध बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले बताउनुभयो। गाउँपालिकाले आज अत्यावश्यक बाहेक सबै कार्यालय, वडा, स्वास्थ्य र संस्था र विद्यालयका शोक विदा दिने निर्णय गरेको छ। यस्तै निर्मल पूर्जाको चितवन भरतपुर महानगरपालिका 1 रामनगरको घरमा रहेको परिवार, आफन्त, छिमेकी र उहाँले अध्ययन गर्नुभएको
विद्यालयमा शिक्षक शोकमा छन्। पूर्जाले कल्याणपुरमा रहेको इस्मेल हेभनमा कक्षा दशसम्म अध्ययन गर्नुभएको थियो। त्यसपछि उहाँ ब्रिटिस आर्मीका लागि जानुभएको थियो। स्कूलका प्राचार्य रामचन्द्र नेपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुशी भएको स्मरण गर्दै निधनबाट विद्यालय परिवारमा मात्र स्तब्ध भएको बताउनुभयो। पर्वतारोही पूर्जाको सब पाकिस्तानको ब्रोड पिक्स हिमालयमा हिजो फेला परेको उद्धारकर्ताले बताएका छन्। उहाँको सब समुद्री सतहबाट झण्डै 5,700 मिटर उचाइमा फेला परेको हो। साउन 14 गतेको हिम पहिरोमा परि उहाँ सहित 6 जना नेपाली र अरू 4 गरी 10 जना ज्यान गएको थियो। गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन्। आज जनकपुर धाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै 1.5 घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनको यसअघि पेशा गरेका 13 बुद्धे मागहरूमा थप 6 बुदा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरेको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा सीमित समिति गठन गर्न समझदारी भएको उहाँले बताउनुभएको छ। मनसून सम्बन्धी जानकारी। मनसून फेरि सक्रिय भएको छ। हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ र गैराती मध्य र पूर्वी क्षेत्रका धेरै जसो ठाउँमा पारी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज विशेष गरी 3 वटा प्रदेश कोशी बागमती गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। अरू पहाड़ी र तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि थप वर्षाको सम्भावना रहेको छ। आज राति पानी कोशी बागमती र गण्डकी सहित लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशमा पारी पर्ने सम्भावना रहेको छ। मनसून सक्रिय रहेको हुँदा दैनिक जनजीवन पर्यटन पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुने भएकाले भोलि बिहान समय सावधानी अप्नाउन मौसमविदले आग्रह गरेका छन्। विशेष गरी नदी जलीय क्षेत्र पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चलाखो रहन अनुरोध गरिएको छ। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पहाड़ी र पहिरोले देशभरका राजमार्गहरू प्रभावित। बेनी जोमसुङ र बेनी दरबाङ सड़कमा आज पनि रातमा गाड़ी चलाउन रोक। पेट्रोल र डिजलको भाव बढ़्यो, ग्यासको यथावत। निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आज शोक विदा। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता। र मनसून फेरि सक्रिय, आज कोशी बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सतर्कता रहन आग्रह। रेडियो सफलताले तार पारेको बिहान 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो अर्को समाचार बुलेटिन अहिले बेलुकी 6 बजे खबरसँग आउनेछ। हामी छौं सफलताको पाइलामा। अब केही तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजे सम्म आठ रेडियो सफलता 103.4 मेगाहर्जमा

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोक सांगीतिक अभिवादन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसके

हजुर, अत्यन्तै मिठो सांगीतिक शैली प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्मस्पर्शी सांगीतिक शैलीहरू प्रस्तुत गर्ने गर्छौ। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूका कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोग रहनेछौ। भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कसैले प्रस्तुत गर्ने अनुमति छ।

अवश्य पनि यो मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशलीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोडका गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चेबाजेका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँहरूको रोजाईलाई पनि हामी स्थान दिनेछौ। कहिले काहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिले काहीँ यहाँहरूका सल्लाहसित पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम लोक चौतारी सुन्दै गर्न।

0: हेलो
1: रिंका,
0: हजुर सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
7: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर।

एकै छिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्श सांगीतिक कुशीली प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कुशीली प्रस्तुत गर्नेछु। यहाँहरू सम्पूर्णलाई समेट्दै स्वीकार्नुहोला।

हजुर, यो मिठो सांगीतिक शैली अवश्य पनि हर्षम प्रले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोड़का गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छिट्टिएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक शैलीहरू समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँका सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेरिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी पल सुख।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दावासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 9846-59581
7: 9161-15475
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9507325575।
0: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860401081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840201127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपी टिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर।

0: সবাইলে ভালো শিব শঙ্কর ভগবান কো।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका को लागि हामीलाई सम्झनुहो।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की, फोन नंबर 0161553071, 98067881234, 97050 77123, व्हाट्सएप नंबर 98011 77123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464348353।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811478488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले तिल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम। सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98 166 15 475।
4: स्टूडियो टाइम। इट्स टू वेल नून।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864041081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9845505251।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन न, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरताज चिकन।

0: हामी अहिले चन्द्रगिरी डाँडामा उभिँदैछौँ। भालेश्वर मन्दिरमा हाम्रो सुटिङको टिम गइसक्यो, हामी लास्टमा हौ। त्यहाँ भजनको सुटिङ हुँदैछ, म तपाईँहरूलाई त्यो कुरा अवगत गराउँछु।
1: ॐ गं गणपतये नमः।

ਕਿਉਂ ਬੋਨੇ ਤੇ ਪੱਕੇ ਪੰਸੋ ਪੀਰਾ ਤੇ ਧਵਕ ਕਰਨ ਲਈ ਬਣਾਏਗਾ ਪਾਓ ਜਟਾ ਤਤਈ।

सज्जनको संगत लिनु कहीँ यात्रा जान। आफ्नो बसमा राख्नु पर्छ दश इन्द्रियालाई,

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9856320325, 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियोले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55057 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथ ही स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका को लागि हामीलाई सम्झनुहोस्।
3: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
4: अब

0: लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856126 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं ड्रिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
6: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251 27

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0161553071, 9867081234, 9705077123, व्हाट्सएप नम्बर 9801177123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेबसाइटले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615889848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9926।

0: ए बा कुन चाहिँ भुस्तिक्रे रहेछ भनेको त यो डन्ठे पो रहेछ तिमीलाई भनेको
1: होइन मेरो डन्ठाले चाहिँ के बिगार्यो तिमीलाई
0: के बिगारेन कसैको भाग्यमा बस्यो कसैको भोको पेटमा बस्यो पाप लाग्छ तिमीहरूलाई त
1: अनुहारमा रिस गर्दोरहेछ बोल्ने सम्बन्ध पनि भेज्न राख्ने
0: भेज्न दिनु पर्यो नि तिमी डन्ठेहरूले मरि मरि दिनको 60 मकै बेचेर
2: बोल्छु 70 होइन
0: नकरान मरि मरि दिनको 65 मकै बेचेर कहिले स्कुटर किनेर भ्याउनु सररर आमालाई पछाडि राखेर कहिले घुमाउनु स्याउ किरा पर्छ तिमीहरूलाई त ओइ पैसा दिनु पर्दैन पैसा नदिँदा नि
1: कति हो
0: 100 रुपियाँ
2: बोली मात्रै छुट्टो हो मन के राम्री थियो।

0: ए हुँदा हुँदै घरमै छापा मार्न आइपुगेको।
1: कति राम्रो स्कुटर, नयाँ हो,
2: इलेक्ट्रिक हो, राम्रो छ, सस्तो पनि छ। अब हामीले मान्छेलाई मात्र होइन वातावरणलाई पनि माया गर्नुपर्छ। खरबौं रुपियाँ खर्च गरेर पेट्रोलको नाममा प्रदूषण भित्राइरहेका छौँ। यस्तो कुरामा हामी जनताले पनि सरकारलाई सघाउनुपर्छ।
1: सरकारको चाहिँ कुरा गर्ने
2: ओके, त्यसलाई सघाउनुपर्छ।

মোৰ চিন্তা মানে কোনো মনে পইচা আমাৰ বিৰাণী মোৰ চিন্তা।

0: अम्मा तिमी ठिक छौ?
1: मलाई के भएको छ र?
0: बिरामी थियौ त तिमी।
1: तेरो हिरोले मलाई बिरामी हुन दिनु पर्यो नि। कति राम्रो मान्छे बिचरा, मेरो कति सेवा गरेको है। तर के गर्नु र, राम्रो मान्छे यो देशमा टिक्नै दिन्नन्।
0: किन, के भयो?
1: भरे तेरो हिरो विदेश जाँदैछ
0: हो।

0: मुर्गी बेचेर पनि गुजारा गर्न भाग्कै छौ, कतै कतैलाई चाहिँ विदेश जानु पर्ने। हेर्छु म विदेश कसरी जाँदो रहेछ। अनि मलाई माया गर्ने मान्छे विदेश गएपछि मसँग चाहिँ बिहे गर्ने गर्छ।
1: मसँग साँच्चै बिर्सेछ। त्यसो भए बाटोमा मकै बेच्न पाउँदैन, सडर खोजेर राख्नुपर्छ।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560325 98086 35480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639603, 98560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सधैँ कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825127014
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस प्रिन्ट हाउस प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा आठ सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा आठ सिर्जना चो फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 9560-2225 9560-26110
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
5: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहाँ नलाकाऊ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट
2: स। ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560 35394।
5: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707036 9856020325 9806435480 साथै आयएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662 98460140081।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

पर्खाइमा छु प्रियतम भेट्ने दिनको गाह्रो भाषा कटाउन यी पर्खाइका दिनहरू आएछौ भने फर्किएर यो सुदर रङ्गामला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

तिमीलाई रुने गर्छु भने आनन्द जस्तै गरी हुने गर्छु भने दिलकी रानी तिमीलाई भेट्न मन छ आजै आइसु भने खर्च म अर्को छ ठिकै छ पछि बाहिर ल्याउँछु।

सपना रंगाउने जिन्दगी हाम्रो अनि सजाउने यो दिलमा तिमीलाई सकिन भने पीर नमान्नु पूरा भई भूमिका आफ्नो निभाउला आएछौ भने फर्किएर यो सुदो रंगमला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

विश्वास पनि तिमीलाई नगरेको होइन। कुरिरहे प्रियतम, अझै कति कुर्नु? भेट भएपछि कुनै प्रहरमान गुनासो सबै सुनाउँदा, आएछौ भने फर्किएर यो सिउँदो रङ्गाउँदा, होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउँदा।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

Ini sudah mahal sendiri. Ini hati-hati yang sudah. Lah.

0: के लाग्छ
1: किन किन्ड गरे होला जस्तो लाग्छ
2: जान्न चाहन्छौ कथा अझै बाँकी छ
3: बेटा लिएर थुन

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
10: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
9: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
11: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ।
12: सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिंग को दोस्रो तला फोन नंबर 061-571-430 98-560-85-843 सम्झनुस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
13: टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठीक 6 बजेको छ
14: रेडियो सफलता 103.4 मेगाहर्ज

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: चाहिँमै खै सोल्टेरी त अझसम्म आइपुगेन
1: आउँदै होला नि साह्रै भेट्न मन लाग्छ्या हो
0: एकांश डालो यता ल्या त
1: ल
0: ए ऊ सोल्टेहरू पनि आइहाल्यो नि
2: आयो हो सोल्टिनी आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: जस्तो सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915

0: बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अजल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
4: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
4: वा, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा।

0: कारहरू विदेश पठाउनको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्वम पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-21-440 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061 547 737, मोबाइल नम्बर 98560 28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061 553 071, 98067 81 234, 97050 77 123, व्हाट्सएप नम्बर 98011 77 123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061 520 179।
3: सफलता स्टुडियो छ।

0: हेर न साङलो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले स्यान क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9537325575।
3: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राख्नु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9052127014।
5: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टु मिट सप।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061 574 668। मोबाइल नम्बर 98 560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा छ उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 98-560-85-843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 160 62 983 98 55 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: हेलो
2: हजुर सही कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9915
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
9: अब सबैको लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट IPTV डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: कन्ट्याक्ट 0615530508
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: Bakilal Esports, Bukta Bishal Bazar, Tipe Junga Pokhara, Shampurna Kisimka, Khelkudka Samagri, Wholesale Tatha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Painchha, Afulai Man Parne Deshko Jersey Ka Lagi, Sampadan Hos, Bakilal Esports. Proprietor Mohan Kumar, Samparka, 98162-65-982-55-55-55, Sampadanus Hai, Bakilal Esports, Bukta Bishal Bazar.
1: हेलो
2: हजुर सधैँ कस्तो छ हजुरलाई
3: आरामै छु अ सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
5: Kantipur Hotel Training Center.
4: Barshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya starko pathyakram.
6: Sathai hostel ko byabastha pani raheko cha.
5: Tare hotel haruma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
4: Kantipur Hotel Training Center. Sundarmargo Chukladhunga UFO Rotary Complex ko beechma
7: phone number 0615 87915
8: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
9: वेज सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
8: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पीड फाइबर इन्टरनेट आईपीटीभी डिजिटल टिभी Corporate Internet, Intranet, the Data Center Service, Adi Seva Harukulagi, Web Surfer Nepal. Arubanda Farak, Sabai Vanda Vishwasaniya, Nepal Bari Fiber Internet, Ra TV Service Seva Kulagi, Web Surfer. Ghar Gharma Fiber Internet, Ra TV Service.
10: Contact 061-55-3050, 061-589848.
8: For more details, visit www.websurfer.com.np.
11: Studio time. It's

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास बारमा
4: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म

0: फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284820 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
3: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
4: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
3: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
4: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
3: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
5: तपाई सुत्न लाग्नु भएको हो? सुत्नु अघि घरमा बिरामी भए औषधि खाए नखाएको, घरका झ्याल ढोकामा चुकुल लगाए नलगाएको, ग्यासको रेगुलेटर र घरका धाराहरू बन्द गरेको नगरेको ख्याल गरो, हुन सक्ने दुर्घटनाबाट बचो।
6: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: ज्ञान बिना हो भक्ति पय, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उरो अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द, मानव जीवन यथार्थता परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालुजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ, इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।

हे काक भुसुंडी जी, तमाम प्रकार को शरीर को वर्णन पाइन्छ, तो त्यसमा सबैभन्दा मूल्यवान शरीर कुन हो? किनकि 84 लाख प्रकार को शरीर हुन्छ, तपाईले यो सुन्नु भयो होला। 84 लाख प्रकार को शरीर मा हामी घुम्दै छौं। अहिले मनुष्य शरीर छ, कुनै बेला हाम्रो कुकुर को शरीर थियो, बिरालो को शरीर थियो, यो प्रकारले घुमिरहन्छ। त महत्वपूर्ण शरीर चाहिँ कुन हो?

0: अविनाशी।
1: यो जीवात्मा अविनाशी छ, 84 लाख प्रकारमा घुमिरहन्छ, अनेक दुःखदायी योनिहरूमा घुमिरहन्छ। यो वेद पनि भन्छ योग तत्त्व।

उपनिषद को 132-133 मंत्र में इसे को व्याख्या करिए को छ संसार चक्रेण कूप चक्रे घटा इव योग तत्वोपनिषद को 133 मंत्र बन्छ। यो जीवन जुन हामी देख्छौ कुकुर बिरालो कीट पतंग मनुष्य को ये सब पाले पालो बंद छन् कुमाले को चक्र समान या इनार बाट पानी निकालेको तपाईले देख्नु हुन्छ नि त्यहाँ बाल्टिन घड़ा जे हुन्छ जुन घड़ा तल गएको छ त्यही पानी लिएर माथि आउँछ फेरि खाली त्यही घड़ा तल जान्छ हो कि होइन। त्यस्तै आज यो हामी मानव देह छ भोलि कुकुरको देह हुन्छ बिष्टाको कीडाको देह प्राप्त हुन्छ। यो 84 लाख प्रकारको शरीर वेद त यहाँसम्म बताउँछ या माता सा पुनर्भार्या या भार्या मातरे वही अर्थात यो जीवन में जुन हमरी आमा छे ते अर्की जीवन में श्रीमती बन्छे फेरी श्रीमती आमा बन्छे भले तो कुकुर को योनि में होस् बिरालो को योनि में होस् तर बन्छे। वेद बताउँदैछ वेद के हो भगवान तो यह 84 लाख प्रकार को शरीर में सब भन्दा महत्वपूर्ण शरीर कुन हो त्यो बताउनुस्। गरुड़ जी ले प्रश्न करे काम मुसुंडी जी किनकि त्यसको बारे में जान्दछौ तब त मान्दछौ मानिलिनुस् कि एक व्यक्ति तपाईहरुको यो गाई घाट को त्रियुगा नगर पालिका भित्र टेम्पू चोक में हिड़े हिड़ा हिड़े उसे एक अंगूठी भेटो औठी तो देखियो यू उठाए हेरे अरे पत्थर पर धूलो लगे साधारण इसको जो रिंग छो सुन जस्त तो लगे तैपनि हाथ में खेला खेला घर में लेकर आने भ कहिले यूं उठाएर लगाउनुहुन्छ कहिले त्यही टेबल तीर फ्याँकिदिनुहुन्छ तो हेर्दा हेर्दै एक दिन लाग्यो कि कतै यो बहुमूल्य नहोस् सुनसुन नहोस् त आफ्नै एरिया को एक सुनारलाई लगेर देखाउनु भयो। सुनारले हेरे भने यो सुनसुन त होइन यो पत्थर पनि साधारण लाग्छ त्यही 150-200 रुपियाँको होला यो त्यही 150-200 रुपियाँको भ्यालुले हेर्नुहुन्छ तपाईँ 150-200 रुपियाँ लगाइदिनुहुन्छ। अब एक दिन तपाईको कुनै साथी शहरबाट यहाँ आयो गाई घाट घुम्नलाई तपाईकै घरमा बस्यो त बस्ने क्रममा गपसप गर्दा गर्दै उसले देख्यो टेबलमा एक औठी छ उसले यस्तो उठायो हेर्यो अरे यो औठी त उसले आफ्नो आई ग्लास त्यो संयोग ले त्यो व्यक्ति जौहरी थियो हीरा को ज्ञाता थियो तो उसले जब त्यो देखे तो आफ्नो आई ग्लास ग्लास निकालेर हेर्न थाले उसले भने अरे यो हीरा त अनमोल हीरा छ खूब डिमांड छ मार्केट मा। अब तपाई भन्नुहुन्छ कि मैले टेम्पू चोक में पाएको यो साधारण यहाँ को सुनार ले 200-300 रुपया भनेको अनमोल हीरा कसरी हुन सक्छ मजाक गर्छ अरे मजाक होइन कम से कम 50 लाख को छ यो अझ गतिलो ग्राहक पर्यो भने त करोड़ पनि आउन सक्छ अरे साँच्ची हो अरे बिल्कुल त भन्छस् भने 40 लाख त म गन दिन तयार छु तुरन्त त तपाईँ के गर्नुहुन्छ त्यो अंगुठी लिएर अरे 50 लाख को अंगुठी त हेर्नुहोस् तुरन्त तपाईँ त्यो अंगुठी लिएर आफ्नो भित्र कोठामा जानुहुन्छ कोठाभित्र दराजमा दराज भित्रको सेफ भित्र राख्नुहुन्छ त्यसलाई किन किनकि अब मूल्य थाहा भयो यसको अघिसम्म थाहा थिएन अंगुठी पनि त्यही हो तपाईँ पनि त्यही हो तर जब मूल्य थाहा भयो त त्यसको रक्षा गर्नुहुन्छ नत्र नत्र हेर्नुहोस् एक व्यापारीकोमा एक महात्मा जी गए छन् र महात्मा जी को हात भरी ढुङ्गाका टुक्राहरू थिए त महात्मा जी व्यापारीसँग कुरा गर्दा पनि त्यो ढुङ्गालाई खूब सुरक्षित राखिरहेथे
केही खानु पर्यो पिउनु पर्यो भने पनि अर्को हातमा सुरक्षित राख्थे त्यो ढुङ्गाका टुक्राहरू। त व्यापारी महोदयले सोधे, महात्माजी यो फाल्न लायक ढुङ्गाको टुक्रा किन हातमा यति जतन गरेर राख्दै हुनुहुन्छ? महात्माजीले भने कि मर्ने बेलामा सास लिएर जानु छ त्यसैले। व्यापारीले भने मर्ने बेलामा यो फाल्तु ढुङ्गाका टुक्रा बेकारका लानु छ एक, दोस्रो मर्ने बेला त कसैले केही लाँदैन, लगाएको लुगा त खोलिदिन्छन् घाटमा लगेपछि, त यो कसरी लान सक्नुहुन्छ? व्यापारीले सोधे त महात्माजीले मुस्कुराएर भने, जसरी तिमीले जोडेको यो सम्पत्ति लिएर जान्छौ त्यसै गरी म यो ढुङ्गा लिएर जान्छु। व्यापारीले भने यो त म केही लान सक्दिन। त महात्माजीले भने लान सक्दैन भने किन बटुल्दैछौ त? यानी कि जुन लक्ष्य हो जुनलाई बटुल्नु पर्ने त्यो त छोड्यौ, यही मेरो पत्थर समान त हो तिमीलाई यी सब चिज एक दिन छोड्नु पर्ने। त हेर्नुहोस्, त्यसको मूल्य नबुझेको कारण, जसरी एक बच्चाको अगाडि तपाईँले एक हीरा राखिदिनुहोस् एक चकलेट राखिदिनुहोस् र भन्नुहोस् कि छान के छान्दछ, त निश्चित रूपमा बच्चाले चकलेट छान्ने चाहिँ हीरा छान्दैन, किनकि उसलाई थाहा छैन त्यो हीराको मूल्य के हो। यदि त्यो हीरा प्राप्त गर्ने त्यो चकलेट त ट्रकका ट्रक आउँछ यो ज्ञान छैन उसलाई। अज्ञानमेवा सेहि मूल कारण, अज्ञानताको कारण। त्यसैले मानव देहको ज्ञान प्राप्त हो सबलाई, त्यसैले गरुडजी भगवानका पार्षद महापुरुष अज्ञानी बनेर प्रश्न गर्दैछन् जीव कल्याण हेतु। काग भुसुण्डीजी जवाब दिँदैछन् यो प्रश्नमा कि सबैभन्दा बहुमूल्य अमूल्य शरीर कुन हो, लाभदायक शरीर कुन हो, त यसको जवाबमा बोल्छन् न

कागभूषुंड जी ने उत्तर दिए, मानव देह समान, नर देह समान, और कुनै देह छैन 84 लाख प्रकार मा। जो नर तन मानव देह सब चाहन्छन्, सब याचना गर्छन्, कीट पतंग देखि लिएर स्वर्ग का देवी देवता सम्मन। ध्यान दिनुस, 84 लाख प्रकार को शरीर मा कुनै स्वेदा जुन्छन्, कुनै अंडा जुन्छन्, कुनै उद्भिज जुन्छन्, कुनै जरायु जुन्छन्। स्वेदज माने स्वेद माने पसीना, पसीनाबाट उत्पन्न हुने उडुस, जुम्रा इत्यादि। यो शरीर हामीले पनि धारण गरेका छौं कैयौं पटक। एक पसीनाबाट उत्पन्न शरीर हुन्छ एक प्रकारको, एक अंडज अंडादिकबाट परेवा आदि, उद्भिज वनस्पति बीज इत्यादि वाला हुने वृक्ष पनि जीव हुन्। हामी कयौं पटक वृक्ष बनेका छौं। जरायुज साल नालबाट उत्पन्न हुने पशु मनुष्य इत्यादि, यी सब मानव देह नै प्राप्त भइरहोस् यो चाहन्छन्। चाहे जलचर हुन्, चाहे थलचर हुन्, चाहे खेचर हुन्। जलचर माने जलमै उत्पन्न हुने, हुर्किने, बढ्ने, त्यही मर्ने जलचर। थलचर माने यो संसार पृथ्वीमा जन्मिने, हुर्किने, यही मर्ने मनुष्य पनि यसैमा पर्छ थलचरमा। र एक हुन्छ खेचर, आकाशमा जन्मिने, त्यही हुर्किने, बढ्ने, त्यही मर्ने। त यी देवी देवताहरू जुन छन् नि स्वर्ग आदिका, यी पनि यही 84 लाख अन्तर्गतमा खेचरमा पर्छन् ती पनि। ती पनि चाहन्छन् यो मनुष्य शरीर। दुर्लभम मानुषम जन्म प्रार्थते त्रिदशैरपि, नारद पुराण। देवता पनि चाहन्छन्, याचना गर्छन् हामीलाई मनुष्य देह प्राप्त होस्। हिजो मैले बताए, भगवान रामले पनि यही बताए।

देवता अपने आकांक्षा राक्षणीय मानव देह को देव दुर्लभ। त्यसैले भगवान रामलाई वशिष्ठ जीले उपदेश दिए, ध्यान दिनुस्, किनकि मनुष्य समान शरीर धारण गरेर आते नि भगवान, त यहाँ वशिष्ठ गुरुजी उपदेश दिँदैछन् कि मानव देहको महत्व बुझाउँदै। खेल बाड गरी काल क्षण मात्र बिते पनि जाननु त्यो हातको आफ्नो हीरा टुक्रा गिर्यो भनी एक कविले नेपालीमा अनुवाद गरेका छन्। वशिष्ठ गुरु भगवान रामलाई बताउँदैछन्, हे राम, यो मानव देह प्राप्त गरेर एक क्षण पनि खेलबाड गरेर बित्यो भने मान्नु कि एक क्षण बराबर एक अनमोल हीरा गिर्यो, गुम्यो, यति घाटा लाग्यो यो सोच बनाउनु, यति महत्वपूर्ण छ मानव देह। यो बताए, त्यसैले देवताहरू पनि चाहन्छन्, जबकि देवताहरूको शरीरमा अनेक कमाल हुन्छ। मानव देहको बारेमा त मैले बताएँ कि तमाम नवद्वार गन्दगीको मानव देह तपाईँहरू सबलाई थाहा छ, रोगको घर यो मानव देह, शरीरम व्याधि मन्दिरम, रोगहरूको मन्दिर हो यो घर हो। त्यस्तो शरीर गन्दगी नवद्वार मलस्रावम सदाकाले स्वभावजम, वेद भन्छ मैत्रेय उपनिषद दोस्रो अध्यायको छैठौं मन्त्र, हर समय नौ द्वारबाट गन्दगी निस्किरहन्छ, तमाम काने गुजी चिप्रा र्याल सिंगान पसिना मलमूत्र आदि, यस्तो गन्दगी युक्त शरीर नवद्वारे पूरे देही, गीता पाँचौ अध्यायको तेह्रौं श्लोक, गन्दगी युक्त शरीर तैपनि देवता चाहन्छन्, आश्चर्य।

राधा गोविंद गीत जगद्गुरु श्री कृपालू जी महाराज सरल ढंग ले समझौन यहां कि मल मूत्र को पिटारा हो यो शरीर तैपनी देवता चाहन्छन् आश्चर्य जबकि देवता को शरीर के हुन्छ तेजस शरीर हुन्छ तेजस शरीर उच्च दर्जा को शरीर हुन्छ देवता को शरीर जुन छ नौ प्रकार को शरीर हुन्छ नौ प्रकार को त्यसमा दुई भेद हुन्छ एक योनित शरीर एक अयोनित शरीर योनिबाट पैदा हुने शरीर र अयोनित शरीर हुन्छ जो योनिबाट पैदा हुँदैन जुन देवताहरूको शरीर योनिबाट पैदा हुँदैन तेजस हुन्छ दिव्य हुन्छ ती दिव्य शरीर वाला माइक वाला

0: एक नंबर को।
1: दोस्रो उत्तम शरीर मानिन्छ त्यसमा कुनै कारण बस अखंड ब्रह्मचारी या महात्मा को कुनै महिला संग संबंध भयो त्यसबाट कुनै प्रयोजन को लागी ईश्वर इच्छा द्वारा त्यो कार्य भयो त्यसबाट गर्भ रहेर उत्पन्न भयो भने त्यो उत्तम शरीर मानिन्छ। जस्तै इतिहासमा भयो पराशर मुनि र मत्स्य गंधा को बीच में संपर्क भयो त्यसमा उद्देश्य थियो ईश्वर इच्छा थियो तब वेदव्यास उत्पन्न भए पैदा भए त्यो उत्तम शरीर वेदव्यास भगवान का अवतार भए। जुन वेदव्यास ले 18 पुराण सब रचना करे वेद लाई 4 भाग में विभक्त करे तो यो कार्य को निमित्त यो पनी यो निज शरीर नहीं हो। तर अर्को हुन्छ जसमा महिला पुरुष को संपर्क हुँदैन जुन प्रकार को संबंध बड़ बच्चा पैदा हुन्छन् यसमा जस्ट संत महात्माले कुनै महिलालाई टच गरी दिए छोई दिए कुनै पनि अंगमा भने गर्भधारण हुन्छ त्यसबाट उत्पन्न हुने एक शरीर हुन्छ र अर्को शरीर हुन्छ दृष्टि शरीर। संत महात्माले छुन पनि पर्दैन हेरिदिएको भरमा संतान पैदा हुन्छ यो पनि यो नि शरीर अन्तर्गत पर्छ यो चौथो प्रकार को। अर्को हेर्न पनि पर्दैन हिमालमा बसेका छन् उही संकल्प गरेर यहाँ गर्भधारण हुन्छ। प्राचीन कालमा हुन्थे तमाम तपाईँले सुन्नु भयो होला कथाहरूमा यो शरीर। ध्यान दिनुहोस् यी 5 शरीर योनित शरीर हुन्छन् योनिबाट उत्पन्न हुन्छन् तर यस पछिको 6ठौं शरीर जुन हुन्छ त्यो देवताहरूको शरीर हुन्छ तेजस शरीर। यसमा कुनै योनिको प्रयोग हुँदैन अयोनित शरीर हुन्छ यति माथि यति स्ट्यान्डर्डको शरीर हुन्छ देवताको। त्यसैले मलमूत्र इत्यादि त्यो शरीरबाट उत्पन्न हुँदैन न पसिना आउँछ। तारको 7ौं शरीर पनि बुझिहाल्नु 7ौं शरीर हुन्छ निर्वाण शरीर। योगी तपस्वीहरूले यो शरीरलाई भस्म गरेर अर्को शरीर तयार गर्छन् जसलाई निर्वाण गृह भन्छन्। त्यो देह त्यो शरीरको विशेषता यो हुन्छ कि त्यसमा रोग व्याधि इत्यादि लाग्दैन लाखौं करोडौं वर्षसम्म जीवित रहन्छ युगौं युगसम्म पनि यो शरीर निर्माण शरीर यो 7ौं। तर यहाँसम्म यो माइक शरीर हो प्रलय कालमा समाप्त हुन्छ यी 7ै प्रकारको शरीर देवताको शरीर पनि समाप्त हुन्छ महाप्रलयमा। तर यो भन्दा माथि अर्को 2 शरीर छ जुन अलौकिक छ दिव्य छ मायाको अन्डर भन्दा माथि छ त्यो हो महापुरुषको शरीर र भगवानको शरीर। त्यो कहिले क्षय हुँदैन शाश्वत हुन्छ नित्य हुन्छ। यी 9 प्रकारको शरीरमा 6 नम्बरको शरीर वाला देवता जुन शरीरको विशेषताहरू मैले बताए मलमूत्र आदि निक्लिँदैन केही खान मन लाग्यो भने तपाईँलाई के गर्नुपर्छ लाल मन खान मन लाग्यो भने तपाईँलाई धन चाहियो कहाँ प्राप्त हुन्छ त्यसको ज्ञान चाहियो फेरि ज्ञान मात्र भएर हुँदैन जानु पर्यो लिनु पर्यो बल्ल खान पाइन्छ। तर त्यहाँ ती देवताहरूलाई यति धेरै गर्नु पर्दैन लालमोहन आइज भनेपछि ठ्याक्क हातमा आउँछ क्वाप्प खान पाइन्छ यो विशेषता हुन्छ त्यसमा। जमिनमा खुट्टा टेक्दैनन् देवताहरूले धुलो टाँसिँदैन यो शरीरमा यी तमाम विशेषता हुन्छन् र हिजो बताए मैले तिनीहरूको शरीरमा यति सुगन्ध हुन्छ कि यदि यहाँ आयो भने तपाईँहरूको मृत्यु हुन्छ नभए मूर्छित त अवश्य त्यति सुगन्ध हुन्छ त्यो शरीरमा। त्यस्तो दिव्य शरीर माइक दिव्य शरीर प्राप्त गरेर पनि मानव देह चाहन्छन् मलमूत्रको पिटारालाई के कारण केही कारण त अवश्य होला। त हेर्नुहोस् यो कारण जान्नु छ।

0: देवता लिपन चाहनु को कारण के हो।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ्ग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98 5 60 35 800 छ र 98 4 60 24 162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।